चांद जैसा यहाँ त सुनेन त किन यहाँ सुनेको छैन त छैन अरे प्ले गर्नु प्ले होला प्ले त भइरहेको छ भइरहेको छ के भएको छ यस्तो यता त गयो कि तर आएन त सर

नमस्कार श्रोता, शुभप्रभात। मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यससँगै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्बत 2083 साल वैशाख 31 गते, ईस्वी सम्बत 2026 मई महिनाको 14 तारीक आज हो बिहिबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोकका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै शुरू गर्दैछौ आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

श्रोता, आजको सुविचार छ, राष्ट्रपिता महात्मा गान्धी भन्नुहुन्छ, आफूलाई भेट्ने सबैभन्दा राम्रो उपाय भनेको नै आफूलाई अरूको सेवामा समर्पित गर्नु हो। यही सुविचारको साथमा अब प्रस्तुत गर्दछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात। श्रोता, आज भक्ति प्रभात कार्यक्रममा

श्रोता, आज भक्ति प्रभात कार्यक्रममा हामीले लिएर आएका छौं कलाकार दियो कुमार धुमी अनि रिमोला मुक्तानको आवाजमा रहेको हृदयस्पर्शी आनन्ददायी केही मीठा मीठा वचनहरू। त आउनुहोस्, यस बिहानीलाई शुभ बिहानी बनाऊ यी सुमधुर मनमोहक वचनहरू सुनेर। त श्रोता, कार्यक्रमको थालनी गरौं यो पहिलो वचनको साथमा कलाकार देव कुमार धुमीको सुमधुर आवाजमा।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट आदरणीय श्रोतागणहरूले सुन्नुहुँदैछ भक्ति प्रभात कार्यक्रम। कलाकार रिमुला मुक्तानको आवाजमा सजिएका यी भक्तिपरक भजनहरू।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार देवकुमार धुमीको आवाजमा यी मीठा भजन। अब श्रोता कार्यक्रमको अन्तिम भजन लिएर आएका छौं कलाकार रिमोला मुक्तानको आवाजमा सजिएको यो सुन्दर भजन।

हवस् त श्रोता, यतिन्जेल सुनिरहनु भएको थियो भक्ति प्रभात कार्यक्रममा कलाकार देव कुमार धुमी अनि रिमला मुक्तानको आवाजमा सजिएका मिठा मिठा

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मिनटमा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

श्रोता यहाँहरूलाई सुनाइरहेका छौं सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज कार्यक्रमको अघिल्लो चरणमा लिएर आएका छौं चलचित्र इज्जतबाट गायक मोहम्मद राफी अनि लता मंगेशकरको आवाजमा सजिएको यो सुन्दर गीत यो चलचित्र सन् 1968 सालमा प्रदर्शन भएको सामाजिक तथा भावात्मक चलचित्र हो चलचित्रमा समाजमा रहेका भेदभाव प्रेम र संघर्षको कथालाई प्रस्तुत गरिएको छ यस चलचित्रका मुख्य कलाकारहरूमा धर्मेन्द्र तनुजा जयललिता रहेका छन् चलचित्रका निर्देशन टी प्रकाश रावले गर्नुभएको छ त स्वीकार्नुहोस् यो सुमधुर गीत

0: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडिज। हवस्त श्रोता, कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला बिहानीको 7:25 भइसकेको छ र अब सुन्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, यूएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। भारतले आजदेखि शुरू हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 को लागि 14 खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपी को वृद्धिलाई स्वीकृति दिएको छ। असम सरकारले 26 मईमा विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्दैछ। अनि आईपीएल क्रिकेटमा आज धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले मुम्बई इण्डियन्ससित प्रतिस्पर्धा गर्नेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, यूएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव पश्चिम सीबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरेट्स पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारतले आजदेखि शुरू हुने 2 दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधि मण्डलले भाग लिनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीले आपसी हितका क्षेत्रीय र विश्व विचार यसमा विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले नयाँ दिल्लीमा दक्षिण अफ्रिकाका विदेश मन्त्री रोनाल्ड लामोलासँग भेट गर्नुहुनेछ। सामाजिक सञ्जाल पोस्टमा उहाँले दुई देशबीचको सम्बन्धलाई अझ मजबूत बनाउन सहमति भएको बताउनुभएको छ। बातचीतमा भारत दक्षिण अफ्रिका रणनीतिक साझेदारीका विभिन्न पक्षहरूको समीक्षा गरियो र आपसी हितका प्रमुख बहुपक्षीय मुद्दाहरूमाथि पनि चर्चा गरियो। दक्षिण अफ्रिकाका मन्त्री रोनाल्ड लामोलाले भारतीय प्रतिनिधि मण्डललाई आतिथ्य प्रदान गरेकोमा

0: भारतप्रति आभार व्यक्त गर्नुभएको छ। वहाँले ब्रिक्स विदेश मन्त्रीहरूको बैठक मार्फत अन्तर्राष्ट्रिय संवादलाई बढ़ावा दिन भारतले गरेको प्रयासको सराहना गर्नुभएको छ। केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 को लागि 14 खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपी को वृद्धिलाई स्वीकृति दिएको छ। केन्द्रीय मन्त्रीमण्डलको बैठकपछि संचार माध्यमहरूलाई सम्बोधित गर्नुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, सरकारले कृषकहरूलाई उनीहरूको उत्पादनको लाभकारी मूल्य सुनिश्चित गर्नका लागि खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य बढ़ाएको छ।
1: खरीफ के लिए जो फैसला लिया गया उसमें जितने भी खरीफ के क्रॉप्स हैं उन सब में कॉस्ट प्लस 50% या 50 से अधिक टोटल 2,60,000 करोड़ रुपए किसानों को पे आउट जाएगा इस पूरे फैसले से। और इस साल का एनुअल खरीफ प्रोक्योरमेंट होगा 824 लाख मेट्रिक टन LMT।
0: केन्द्रीय मन्त्रीमण्डलले 37,500 करोड़ रुपियाँको लागतमा कोइला र लिग्नाइट ग्यासीकरण परियोजनाहरूको लागि एउटा सम्वर्धन योजनालाई स्वीकृति दिएको छ। पत्रकारहरूलाई जानकारी दिनुहुँदै केन्द्रीय सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो योजना भारतको कोइला र लिग्नाइट ग्यासीकरण कार्यक्रमलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम हो।
1: होल भारत में करीब करीब 400 बिलियन टन के नोन रिजर्व्स है, तो इस कोयले का ज्यादा से ज्यादा उपयोग करके हम इसे गैस बना सके और गैस का उपयोग फिर फर्टिलाइजर वगैरह में, ताकि फर्टिलाइजर के लिए जो एलएनजी इम्पोर्ट करनी पड़ती है वो कम हो जाएगी। 37,500 करोड़ रुपीज का आउटले इस स्कीम के लिए रखा गया है और करीब 3,00,000 करोड़ का इन्वेस्टमेंट होगा इसमें टोटल, और 75 मिलियन टन कोल को इसमें गैसीफाई करने के लिए प्रोजेक्ट्स लगेंगे।
0: अल्पसंख्यक मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा भागीदारी से भाग्योदयको परिकल्पना अन्तर्गत विकसित भारतका लागि कृत्रिम बुद्धिमत्ताको माध्यमबाट अल्पसंख्यक कल्याण समावेशी विकास सम्बन्धी राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ। मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, सम्मेलनको उद्देश्य समावेशी शासनलाई सुदृढ पार्नु, नीतिगत पहुँच बढ़ाउनु र देशभरिका अल्पसंख्यक समुदायहरूका लागि प्रविधि संचालित कल्याणकारी हस्तक्षेपहरूलाई बढ़ावा दिनु हो। कार्यक्रमले विकसित भारतको परिकल्पना अनुरूप सहभागितामूलक विकास र सहकारी संघीयताप्रति मन्त्रालयको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKurshing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 को लागि खरीफ बालीहरूको न्यूनतम समर्थन मूल्य एमएसपीमा वृद्धिलाई अनुमोदन गर्ने निर्णयले देशका करोड़ौं खाद्य प्रदायकहरूलाई उनीहरूको उत्पादनको उचित र लाभदायक मूल्य प्राप्त गर्ने सुनिश्चित गर्नेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो निर्णयले देशका कृषकहरूको जीवनमा अझ बढ़ी समृद्धि ल्याउनेछ। यसबाहेक उहाँले अझ भन्नुभयो, अहमदाबाद सरखेज धोलेरा सेमी हाई स्पीड डबल लाइन परियोजनामा मन्त्रीमण्डलको निर्णय देशको रेल आधुनिकीकरणको यात्रामा एक माइल खुट्टी हो। श्री मोदीले भन्नुभयो, मन्त्रीमण्डलद्वारा स्वीकृति भूतल कोइला लिग्नाइट ग्यासिफिकेशन परियोजनाहरूको प्रबन्धनका लागि योजनाले ऊर्जा सुरक्षालाई बढ़ावा दिनेछ, निवेशलाई बढ़ावा दिनेछ र युवाहरूका लागि रोजगारका अवसरहरू सृजना गर्नेछ। प्रधानमन्त्री श्री मोदीले सरकारले देशभरिका कृषक वर्ग र दिदी बहिनीहरूको को रक्षाका लागि महत्वपूर्ण निर्णयहरू लिइरहेको बताउनु भएको छ। असम सरकारले यस महिनाको 26 तारीक विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्दैछ। मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो नयाँ कार्यकालको पहिलो मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूसँग बातचीत गर्नुहुँदै यस आशयको घोषणा गर्नुभएको हो। मुख्यमन्त्री श्री शर्माले असम विधानसभाको विशेष सत्र 21 मईदेखि 26 मईसम्म हुनेछ, जसमा नवनिर्वाचित विधायकहरूले शपथ लिने बताउनु भएको छ। सत्रको अन्तिम दिन समान नागरिक संहिता विधेयक सदनमा पेश गरिनेछ। समान नागरिक संहिता लागू गर्ने उत्तराखण्ड र गुजरातपछि असम देशको तेस्रो राज्य हुनेछ।
2: इसे असम की आवश्यकताओं के अनुरूप तैयार किया गया है। जनजातीय समुदायों को इसके दायरे से बाहर रखा गया है। साथ ही राज्य के लोगों द्वारा अपनाई जाने वाली सभी रस्मों, परंपराओं और रीति रिवाजों को भी इससे बाहर रखा गया है। आउटसाइड द स्कोप ऑफ यूनिफॉर्म सिविल कोड।
0: केन्द्रीय विज्ञान एवं प्रौद्योगिकी मंत्री डाक्टर जितेन्द्र सिंहले सरकारले अनुसन्धान विकास र नवाचार

0: योजना अन्तर्गत निजी क्षेत्रको भागीदारीलाई सक्रियता रूपमा बढ़ावा दिइरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा यस योजना अन्तर्गत 5 सम्झौताहरूमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्नुहुँदै डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, यस पहलले गहन प्रौद्योगिकी नवाचारलाई गति दिने र उद्योग तथा सरकारको सहयोगलाई सुदृढ पार्ने दिशामा सरकारको नयाँ सोचलाई प्रतिविम्बित गर्दछ। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले हिज नयाँ दिल्लीमा मालदिव्सका समकक्षी इरुती साम एडमसँग भेट गर्नुभयो। श्री पीयूष गोयलले दुई नेताले भारत र मालदिव्स बीचको बलियो र विशेष साझेदारीलाई पुनः पुष्टि गरेको बताउनु भएको छ। यस वर्ष दुई देशबीच रणनीतिक सम्बन्धको 60 वर्ष पूरा भइरहेको छ। यस बैठकमा भारत मालदिव मुक्त व्यापार सम्झौतामा बातचीतलाई तीव्र बनाउने, द्विपक्षीय निवेश सम्झौतालाई अगाडि बढ़ाउने र स्थानीय मुद्राहरूमा व्यापार भुक्तानीलाई बढ़ावा दिने विषयमा चर्चा भएको छ भने दुवै पक्षले पर्यटन, डिजिटल भुक्तान र व्यावसायिक सहयोगलाई थप सुदृढ़ पार्ने विषयमा पनि विचार विमर्श गरेका छन्। सरकारले सीबीआई निर्देशक प्रवीण सुदको कार्यकाल एक वर्षको लागि बढ़ाएको छ। कार्मिक तथा प्रशिक्षण विभागद्वारा जारी एक आधिकारिक आदेश अनुसार मन्त्रीमण्डलको नियुक्ति समितिले सुदको कार्यकालको अवधि यसै महिनाको 24 तारीकपछि बढ़ाउन स्वीकृति दिएको छ। आईपीएल क्रिकेटमा रॉयल च्यालेन्जर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई 6 विकेटले पराजित गरेको छ। यो जीतसँगै रॉयल च्यालेन्जर्स बेंगलोरले 16 अंकका 7 अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। आज साँझ 7:30 धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले मुम्बई इण्डियन्ससित प्रतिस्पर्धा गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरेट्स, यूएई, नेदरल्याण्ड्स, स्वीडेन, नर्वे र इटलीको 6-दिवसीय भ्रमणमा जानुहुनेछ। भारतले आजदेखि शुरू हुने 2-दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। केन्द्रीय मन्त्रीमण्डलले खरीफ मौसम 2026-27 लागि 14 खरीफ फसलहरूको न्यूनतम समर्थन मूल्य एमएसपी को वृद्धिलाई स्वीकृति दिएको छ। अनि आईपीएल क्रिकेटमा आज धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्सले मुम्बई इण्डियन्ससित प्रतिस्पर्धा गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: मीडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोता, समय यस बेला बिहानको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी उपस्थित भएका छौं। आउनु श्रोता, आजको कार्यक्रमको हामी थाल्ने गरौं एउटा छोटो नीति कथाबाट। एक दिन एकजना राजाले घोषणा गर्नुभयो, अरे म यस्तो चित्रकारको खोजीमा छु जसले चाहिँ खुबै शान्त चित्र बनाउँछ, भनौं शान्त खालको तस्विर बनाउँछ, अनि त्यो चित्रको नाम पनि दिनुभयो अरे शान्ति भनेर। हजुर, अब मन्त्रीहरूले आफ्नो ठाउँमा भएका सम्पूर्ण चित्रकारहरूलाई निमन्त्रणा गरेछ चित्र बनाउनका लागि, र हजारौंजनाले चित्र बनाएछ। ती हजारौं चित्रमध्ये अन्तमा दुईवटा चित्र मात्र छनौट भएछ। त्यसमा पहिलो चित्र भनौँ, पहिलो नक्सामा प्राकृतिक दृश्यहरू नै थिए। झीलको नक्सा, झीलको एकदम स्वच्छ पानी, पानीको भित्र छ्याङ्ग देखिएका ढुङ्गाहरू, है त्यहाँ माछाहरू कुदिरहेका पनि देखिएका, अनि झीलको माथितिर सेताम्मे हिउँ परेका पहाडहरू, हिमालहरू, वरिपरि ढकमक्क फूलहरू फुलिरहेका, अनि माथि स्वच्छ निलो आकाश, खुबै मनमोहक चित्र थियो। अनि अर्को भनौँ दोस्रो तस्विरमा पनि प्राकृतिक दृश्यहरू नै कुदिएको थियो, जसमा कालो बादल, बिजुली चम्किरहेको, माथि

पहाड़बाट तेज गतिमा भनौं तीव्र गतिमा झरना झरिरहेको, आकाश कालो भइरहेको, हावाहुण्डीले रूखहरू यता उता हल्लिरहेको मानव दोस्रो चित्र अत्यन्तै डरलाग्दो। भनौं कि अहिले नै आधी बेरी आएर हुरी चलेर भीषण वर्षा भएर केही होला जस्तो, भनौं खतराको संकेत थियो त्यो चित्रमा। तर राजाले दोस्रो चित्रलाई नै शान्त तस्विर भनेर घोषणा गर्यो। राजाको कुरा सुनेर सबैजना चकित भए। यो कसरी हुन सक्छ? सबैजना आपसमा मुखामुख गर्न थाले। यस्तोमा पहिलो चित्रकारले त राजालाई सोधिहाले, महाराज अन तपाईँले यस्तो डराउने खालको चित्रमा जहाँ बिजुली चम्किरहेको छ, जोड जोडले आधी तुफान आउनै लागेको जस्तो छ, घनघोर वर्षा हुन लागे जस्तो छ, यस्तो चित्रलाई तपाईँले कसरी शान्तिको प्रतीक मान्नुभयो? तब राजाले शान्त हुँदै चित्रको वर्णन गर्न थाल्नुभयो। हो, तिमीले बनाएको पहिलो चित्र पनि खुबै राम्रो छ, तर यो दोस्रो चित्रमा ध्यान लगाएर हेर त। हावापानी आधी हुरी आउनै लागेको छ, रुखका हाँगाहरू भाँचिनै लागेका छन्, तर ऊ त्यहाँ हेर त, रुखको हाँगामा एउटा चराको गुँड पनि छ, जहाँ आफ्नी माउआमाले आफ्नो बच्चाहरूलाई चुच्चोले दाना खुवाइरहेका छन्। हो, यही नै संसारको सबैभन्दा शान्त तस्विर हो। हजुर श्रोता, यो छोटो नीति कथामा के भन्न खोजिएको भने, चाहे जे सुके होस् तर आफ्नो मनको शान्तिलाई कहिले पनि गुमाउनु हुँदैन। यो मनलाई सधैँ शान्त बनाइराख्न सक्नुपर्छ, जस्तै विपरीत परिस्थिति किन नआइपरोस्। तर मनको शान्ति सबैभन्दा महत्वपूर्ण हुन्छ र सधैँ यो मनलाई शान्त राखेर अघि बढ्नुहोस्। तपाईँ सधैँ खुशी र सुखी रहनुहुनेछ अनि तपाईँले आफ्नो लक्ष्य पनि प्राप्त गर्न सक्नुहुनेछ। हजुर, यस्तै नीतिकथा पछि नै श्रोता, अब हामी आजको प्रणाम सिक्किम कार्यक्रमलाई अघि बढाउन चाहन्छौं। आजकै दिन जन्मिएका हुन् 14 मे 1981 भारतीय कम्प्युटर साइन्टिस्ट साथै आविष्कारक प्रणव मिस्त्री। उनी स्यामसुङ कम्पनीका शोधकर्ताहरूको ग्लोबल सिनियर भाइस प्रेसिडेन्ट साथै थिङ्क ट्याङ्क टीमका प्रमुख पनि हुन्। उनलाई औ प्रणव मिस्त्रीलाई विशेष गरेर सिक्स सेन्स, स्यामसुङ ग्यालेक्सी गियरको निम्ति अनि माउसलेस स्पर्शको निम्ति लगायत कम्प्युटरसितै सम्बन्धित अनेकानेक शोध र खोजहरूको निम्ति चिनिन्छ। यसैकारण मिस्त्रीलाई वर्ल्ड इकोनोमिक फोरमले 2013 नै यंग ग्लोबल लिडरले सम्मानित गरिसकेको छ। प्रणव मिस्त्रीको जन्म पालनपुर नर्थ गुजरातमा आजकै दिन भएको हो 1981। उनले कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा ब्याचलर्स डिग्री निर्मा इन्स्टिच्यूट अफ टेक्नोलोजी अहमदाबाद गुजरातबाट पूरा गरेपछि मास्टर्स डिग्री मीडिया आर्ट्स एण्ड साइन्सेसमा एमआईटी अनि मास्टर डिजाइन आईडीसी आईआईटी मुम्बईबाट गरेका हुन्। 2012 नै उनले एकजना रिसर्च डाइरेक्टरको रूपमा स्यामसुङ कम्पनी जोइन गरेका थिए। त्योभन्दा पहिला प्रणवले माइक्रोसफ्ट कम्पनीमा यूएक्स रिसर्चर्सको रूपमा गुगल, सीएमयू, नासा, युनेस्को, जापान साइन्स एण्ड टेक्नोलोजी आदिमा कार्य गरिसकेका छन्। आज तिनी भारतीय कम्प्युटर वैज्ञानिक साथै आविष्कारक प्रणव मिस्त्रीको जन्मदिनको शुभकामना हामी दिन चाहन्छौं। हजुर श्रोता, जन्मकै कुरालाई अघि बढ़ाउ। आजको दिन 1923 जन्मिएका हुन् भारतीय फिल्म संसारका प्रसिद्ध निर्माता एवं निर्देशक मृणाल सेन। कलकत्ता फरिदपुर पश्चिम बंगालमा जन्मिएका मृणालको अधिकतर फिल्महरू बांगला भाषाका छन्। मृणालले भौतिकी विषय लिएर स्कटिस चर्च कलेज कलकत्ता विश्वविद्यालयबाट पढ़ाई पूरा गरेका थिए। भनिन्छ, अचानक एक दिन फिल्म सम्बन्धी सौन्दर्य शास्त्रमाथि आधारित एउटा पुस्तक उनको हातमा पर्यो र त्यही पुस्तक पढेपछि उनको झुकाव फिल्मप्रति बढ़ेर गएको हो। यसैर मेडिकल रिप्रेजेन्टेटिभको नोकरी छोडेर उनी कलकत्ताको फिल्म स्टुडियोमा एकजना ध्वनि टेक्निसियनको रूपमा कार्य गर्न थाले र वास्तवमा भन्ने हो भने यो नै उनको फिल्मी जीवनको शुरूआत थियो। मृणालले 1955 आफ्नो प्रथम फिचर फिल्म रातभोर बनाए भने दोस्रो फिल्म थियो नील आकाश हेर नीचे, जो उनको एक सफल फिल्म थियो भने तेस्रो फिल्म थियो 22 श्रावण, जुन फिल्मले मृणाललाई अन्तर्राष्ट्रिय ख्याति दिलाएको थियो। यसरी 5 फिल्म बनाइसकेपछि भारत सरकारको सहयोगमा उनले निर्माण गरेको फिल्म थियो भुवन सोम, जुन फिल्मले नै उनलाई सफलताको शिखरमा पुर्यायो। अनि यही फिल्म भुवन सोम नै हो जसले त्यो बेलाको फिल्मी संसारमा एउटा हलचल नै मचाइदिएको थियो। तर त्यसपछि भने उनले केही राजनीतिले प्रेरित फिल्महरू बनाए भने केही समाजपरक फिल्महरू पनि। उनले असंख्य फिल्महरू बनाए, तीमध्ये केहीको कुरा गर्दा अवशेष, प्रतिनिधि, आकाश कुसुम, मतिरा मनिषा, इच्छा पुराण, इन्टरभ्यू, एक अधुरी

अनि कलकत्ता 1961, खण्डहर, एक दिन अचानक, अन्तरिन, आमार भुवन आदि। मृणाल सेनलाई कलाको क्षेत्रमा पुर्याएको यिनै योगदानको लागि भारत सरकारले 1981 पद्मभूषण, त्यसपछि पद्मविभूषण पुरस्कार अनि 2005 दादा साहेब फाल्के पुरस्कारले सम्मानित गरेका थिए। यसै गरी 1998 2000 मानक सांसद सदस्यता प्राप्त भएको थियो भने फ्रान्स सरकारले कमाण्डर अफ दि आर्ट इन लेटर्स उपाधिले र रसियन सरकारले अर्डर अफ फ्रेण्डशीपले सम्मानित गरेका थिए। यसबाहेक उनी धेरैपल्ट अन्तर्राष्ट्रिय फिल्म समारोहका जज पनि रहिसक्नु भएको थियो भने उनले आफ्नै जीवनमाथि लेखेको पुस्तक हो अलवेज बिग बर्न। आज मृणाल सेनको पनि जन्मदिन, हामी उनको पनि सम्झना गर्न चाहन्छौं।

श्रोता, जन्मकै कुरा गर्नुपर्दा आजकै दिन सन् 1997 जन्मिएकी हुन् मिस वर्ल्ड मनुषी छिल्लर, हरियाणाको झज्जरमा। उहाँका पिता डीआरडीओका वैज्ञानिक हुनुहुन्छ भने आमा न्यूरोकेमिस्ट्री विषयकी एसोसिएट प्रोफेसर हुनुहुन्छ। मनुषी छिल्लरले आफ्नो स्कूली पढ़ाई नयाँ दिल्लीको सेन्ट थॉमस स्कूलबाट पूरा गरेकी थिइन्। उहाँ सौन्दर्यकी धनी मात्र नभएर कुशाग्रह बुद्धिकी धनी पनि हुनुहुन्छ। उहाँले 12 श्रेणीमा 96% अंक ल्याएर उत्तीर्ण हुनुभएको थियो भने इंग्लिश विषयमा उहाँ अल इण्डिया टपर हुनुहुन्थ्यो। उहाँले प्रथम प्रयासमा नै मेडिकल इन्ट्रेन्स टेस्ट उत्तीर्ण गर्नुभयो र सोनीपतको भागपत फूल सिंह मेडिकल कलेजबाट एमबीबीएसको पढ़ाई थाल्नुभयो। मनुषी छिल्लर एक प्रशिक्षित कुचिपुड़ी नृत्यांगना पनि हुनुहुन्छ। मनुषी छिल्लरले वर्ष 2017 आयोजित फेमिना मिस इण्डिया प्रतियोगिता जितिन् र मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने मौका पाइन्। मिस वर्ल्ड प्रतियोगितामा जब उहाँ अन्तिम राउण्डमा पुग्नुभयो तब जजले एउटा प्रश्न राख्नुभयो। त्यो प्रश्न थियो कि यस विश्वमा कुन पेसा यस्तो छ जसले बेसी पैसा पाउनुपर्छ। जवाफमा मनुष्यले आमाको माया र ममता, आमाले नानीको निम्ति गर्नुहुने बलिदान, यो अतुलनीय छ र विश्वमा कुनै पेसाले सबैभन्दा बेसी स्यालेरी मान सम्मानको रूपमा पाउनुपर्छ भने त्यो आमा हुन् भन्ने जवाफ दिएकी थिइन्। यसरी मनुषी छिल्लर 18 नोभेम्बर 2017 दिन मिस वर्ल्डको ताज जित्न सफल भइन्। मनुषी छिल्लर मिस वर्ल्ड बन्ने 6 भारतीय महिला हुनुहुन्छ र आज उहाँको पनि

उनी तीन पल्ट वर्ष 1992, 1997 अनि 1962 लोकसभाको निम्ति निर्वाचित भएका थिए। एक प्रसिद्ध लेखकको रूपमा पनि अरूण गुहालाई हामी जान्ने गर्दछौ। अरूण चन्द्र गुहाको जन्म 1892 दिन वारिसालमा भएको थियो। उनले वारिसालमा नै आफ्नो स्नातकको शिक्षा प्राप्त गरेका थिए। यसपछि उनी कानूनको शिक्षा ग्रहण गर्नको निम्ति कलकत्ता गएका थिए। तर कलकत्तामा उनको मन कानूनको अध्ययनमा नलागेर उनी देशको स्वतन्त्रताको निम्ति क्रान्तिकारी गतिविधिहरूमा भाग लिन थाले। महापुरूष रामकृष्ण परमहंस अनि स्वामी विवेकानन्दको विचारहरूले प्रभावित भएका थिए भने गीताको निष्काम कर्मयोगको पनि उनले आफ्नो जीवनको लक्ष्य बनाएका थिए। बमकिन चन्द्र चट्टोपाध्यायको आनन्द मठबाट पनि उनी प्रभावित थिए। बंगभंगको विरोधमा जुन स्वदेशी आन्दोलन आरम्भ भएको थियो 1906 अरूण गुहा यसमा सम्मिलित भएका थिए। हजुर, उनी महान स्वतन्त्रता सेनानी एवं राजनीतिक कार्यकर्ता अरूण चन्द्र गुहाको आज जन्मदिनमा हामी सम्झन चाहन्छौ। हजुर, आजकै दिन फेसबुक नामक सामाजिक सञ्जालका परिकल्पनाकार अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अरबपति भनौ मार्क जुकरबर्गको जन्म भएको हो। उनको जन्म 1984 आजकै दिन भएको हो। सन् 2004 हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दा गर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने आयोजनाका साथ फेसबुकको निर्माण गरेका थिए। केही साथीहरूको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीहरूको संख्या अहिले 1700 छ। सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन्। साइटलाई लोकप्रिय बनाउन जुकरबर्गले 11 विशेषज्ञहरू पनि राखेका छन्। हजुर, त आज उही फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गको जन्मदिनमा धेरै धेरै शुभकामना दिन चाहन्छौं।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे। 1657 आजको दिन छत्रपति सम्भाजी भारतीय मराठा साम्राज्यका सम्राटको जन्म भएको थियो। 1996 आज

0: दिन एचपी देवेगौड़ा लोकसभामा तेस्रो मोर्चाका नेता चुनिएका थिए।
1: 1987 आजकै दिन जन्मिएकी हुन् भारतीय अभिनेत्री जरीन खान। उनले बलिउडमा प्रवेश युवराज फिल्मबाट गरेकी हुन्।
0: अब कुरा गरौं विश्वको। 1878 आजकै दिन विश्वमा अन्तिमपल्ट विचक्राफ्टको ट्रायल युनाइटेड स्टेटको सलेम म्यासाच्युसेट्समा भएको थियो। 1889 आजकै दिन नानीहरूमा गरिने अत्याचार र अन्याय रोकथाम गर्नको लागि एउटा राष्ट्रिय सोसाइटी चिल्ड्रेन्स च्यारिटीको गठन लन्डनमा भएको थियो। 1939 आजकै दिन लिना मिडेनालाई मेडिकलको इतिहासमा सबैभन्दा कम उमेरकी आमा भनेर पुष्टि गरिएको थियो।
1: यसरी नै 1944 ब्रिटिस सैनिकहरूले कोहिमामा कब्जा गरेको थियो।
0: अझ 2012 कुरा गर्दा आजकै दिन अग्नि एयर फ्लाइट सीएचटी जोमसुम नेपाल एयरपोर्टमा क्रास भएपछि 15 जना मारिएका थिए। 14 मई 2021 दिन भारतीय मूलकी वैश्विक पोषण विशेषज्ञ डाक्टर शकुन्तला हरकसिंह हिलस्टेडलाई प्रतिष्ठित 2021 वर्ल्ड फूड अवार्डले सम्मानित गरिएको थियो। 14 मई 2021 दिन नागाल्याण्डमा कुकुलुफोमलाई पर्यावरणको क्षेत्रमा प्रदान गरिने अन्तर्राष्ट्रिय सम्मान विटली अवार्ड, जसलाई ग्रीन अस्कर पनि भनिने गरिन्छ, यस सम्मानले सम्मानित गरिएको थियो। मुकुलुफोम विटली अवार्ड पाउने प्रथम भारतीय हुनुहुन्छ। 14 मई 2022 दिन अस्ट्रेलियाई क्रिकेट खेलाड़ी एन्ड्रयू साइमनको मृत्यु कार दुर्घटनामा परेर भएको थियो।

0: श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, र भोलि बिहान फेरि यस्तै जानकारीहरू लिएर तपाईँ समक्ष आउनेछौ। प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अङ्क बोकेर तपाईँसम्मको लागि विदा चाहन्छौ।
0: नमस्कार।

यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 तारिक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्यागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्छियो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 तारिक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला अन्तर्गत नेपाली आधुनिक गीतहरू। र यसै क्रममा यो अघिल्लो गीत प्रस्तुत छ कलाकार तारा देवीको आवाजमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। नाम्ची जिल्लाको आफ्नो आधिकारिक भ्रमणको अन्तिम दिन हिजो भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले सिद्धेश्वर धामको भ्रमण गर्नुभयो। पछि वहाँले राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थानहरूको पनि भ्रमण गर्नुभयो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले बटरफ्लाइज एण्ड मथ्स अफ सिक्किम नेचर कन्जर्भेशन सोसाइटी र लेखकहरू मातृका शर्मा र दोर्जी छेवङ भुटियालाई बटरफ्लाइज अफ सिक्किम एण्ड अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयस पुस्तकको विमोचनमा बधाई दिनुभएको छ। सिक्किमका मुख्य सचिव रविन्द्र तेलङले हिजो टासिलिङ सचिवालय स्वास्थ्य बुद्धि र विश्व शान्तिको लागि योग भन्ने विषयवस्तु सहित आगामी 12 अन्तर्राष्ट्रिय योग दिवस 2026 तयारी बैठकको अध्यक्षता गर्नुभयो। पाकिमका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भुटियाले हिजो पाकिमको रर्बन कम्प्लेक्समा साँझ सेवा केन्द्र सीएससीको औपचारिक उद्घाटन गरे। दशकौंको पर्खाईपछि सिक्किमको राजधानी गान्तोकको मनन केन्द्र नजिकै जीवनथिङ मार्गमा माटो कवि जीवनथिङको मूर्ति स्थापना भएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार। सो पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:02 भइरहेको छ र सधैँझै हामी उपस्थित भएका छौ विभिन्न हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। कार्यक्रम चित्रांजलीलाई प्रतीक्षा गरेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै कार्यक्रमको शुरूआत गर्न लागिरहेको छौ चलचित्र दिल तो पागल हैबाट कलाकार उदित नारायण अनि लता मंगेशकरको युगल आवाजमा।

नाम थियो र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। कार्यक्रम चित्रञ्जलीलाई अघि बढाउँदै अब प्रस्तुत छ यो गीत चलचित्र तुम बिनबाट कलाकार जगजीत सिंहको आवाजमा।

0: प्रसिद्ध चित्र रूपक सिक्किम का सुनवारहरू।
1: श्रोता, विभिन्न जातिका आफ्नै भाषा, परम्परा, जीवन बचाएका कथाहरूसितै वेशभूषा, रीतिथिति, खानपान, संस्कार, संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

श्रोता यतिन्जेल सुनिरहनु भएको थियो यो गीत चलचित्र चलते चलतेबाट कलाकार अभिजित अनि अल्का याग्निकको युगल आवाजमा। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोताहरूलाई हामीले मनोरञ्जन गराइरहेका छौ विभिन्न हिन्दी चलचित्रका गीतहरू सुनाएर। र यसै क्रममा अब प्रस्तुत छ यो अघिल्लो गीत कलाकार कविता कृष्णमूर्ति अनि एमएस सलामतको युगल आवाजमा चलचित्र हम दिल दे चुके सनमबाट।

फोनिन कार्यक्रम विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्यागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्छ्यो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359201171। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता कार्यक्रम चित्रांजलीलाई अघि बढाउँदै अब सुनौ यो अघिल्लो गीत चलचित्र बादशाहबाट कलाकार अभिजित अनि अलका याग्निकको युगल आवाजमा।

श्रोता यतिन्जेल सुनिरहनु भएको थियो कलाकार उदित नारायण अनि साधना सरगमको आवाजमा यो गीत चलचित्र जो जिता वही सिकन्दरबाट। हवस् श्रोता, यसै गीतको साथै कार्यक्रम चित्रांजलिको आजको लागि यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। नाम्ची जिल्लाको आफ्नो आधिकारिक भ्रमणको अन्तिम दिन हिजो भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले सिद्धेश्वर धामको भ्रमण गर्नुभयो। पछि उहाँले राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थानहरूको पनि भ्रमण गर्नुभयो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले बटरफ्लाइज एण्ड मथ्स अफ सिक्किम नेचर कन्जर्भेशन सोसाइटी र लेखकहरू मातृका शर्मा र दोर्जी छेवाङ भुटियालाई बटरफ्लाइज अफ सिक्किम एण्ड अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयज पुस्तकको विमोचनमा बधाई दिनुभएको छ। सिक्किमका मुख्य सचिव रविन्द्र तेलङ हिजो टासिलिङ सचिवालयमा स्वास्थ्य बुद्धि र विश्व शान्तिको लागि योग भन्ने विषयवस्तु सहित आगामी 12 अन्तर्राष्ट्रिय योग दिवस 2026 तयारी बैठकको अध्यक्षता गर्नुभयो। पाकिमका अतिरिक्त जिल्लापाल साङ्गे ग्याचो भुटियाले हिजो पाकिमको रर्बन कम्प्लेक्समा साझा सेवा केन्द्र सीएससी को औपचारिक उद्घाटन गरे। दशकौंको पर्खाईपछि सिक्किमको राजधानी गान्तोकको मनन केन्द्र नजिकै जीवनथिङ मार्गमा माटो कवि जीवनथिङको मूर्ति स्थापना भएको छ। सुन्नुहुँदै थियो आकाशवाणीबाट समाचार। सो पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 MHz पनि सुन्न सक्नुहुनेछ। समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 10:02 भइसकेको छ र सधैँझै हामी उपस्थित भएका छौं विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी लिएर। कार्यक्रम ताजे तरानीलाई प्रतीक्षा गरेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै कार्यक्रमको शुरूआत गर्न लागिरहेको छौ चलचित्र बरेली की बर्फीबाट कलाकार अर्को को आवाजमा।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
1: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा यो पल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीकमै 2026 साँझ 6:55 मिनटमा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम ताजेतरानीलाई अघि बढाउँदै अब प्रस्तुत छ अघिल्लो गीत चलचित्र ओके जानुबाट कलाकार अरिजित सिंहको आवाजमा।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदिथ नाम्च्यो, र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 MHz पनि सुन्न सक्नुहुनेछ। श्रोताहरूलाई हामीले मनोरञ्जन गराइरहेका छौं कार्यक्रम ताजै तरानै अन्तर्गत विभिन्न नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाएर, र यसै क्रममा अब प्रस्तुत छ यो अघिल्लो गीत चलचित्र भूत पार्ट 1 कलाकार अखिल सचदेवा अनि मनसिल गुजरालको आवाजमा।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो यो गीत कलाकार अरिजित सिंहको आवाजमा चलचित्र जब ह्यारी मेट सेजलबाट। श्रोता, अब प्रस्तुत छ कार्यक्रम ताजेतरानीको यो अन्तिम प्रस्तुति चलचित्र एमएस धोनी द अनटोल्ड स्टोरीबाट कलाकार पलक भुच्छलको आवाजमा।

मीडियम वेभ 213.67 मिटरको 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता समय यसबेला हाम्रो स्टुडियोको घड़ी अनुसार 11:40 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम नारी संसार।

0: नमस्कार श्रोता, कार्यक्रम नारी संसारमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अभिवादन। हजुर श्रोता, आजको कार्यक्रम नारी संसारमा हामी कुरा गर्नेछौ विश्व उच्च रक्तचाप दिवसमाथि, अर्थात वर्ल्ड हाइपरटेन्सन डे माथि। हजुर श्रोता, विश्व उच्च रक्तचाप दिवस प्रत्येक वर्ष मई 17 तारीकका दिन विश्वभर मनाइन्छ। यस दिनको उद्देश्य उच्च रक्तचाप अर्थात हाइपरटेन्सन बारे जनचेतना फैलाउनु र मानिसहरूलाई आफ्नो रक्तचाप नियमित जाँच गर्न प्रेरित गर्नु हो। हाइपरटेन्सन वा उच्च रक्तचाप भन्नाले हामी के बुझ्न सक्छौ भन्ने कुरामा डाक्टर साहब भन्नुहुन्छ।
1: हाई ब्लड प्रेसर माने, अब ब्लड प्रेसर पहिले भन्नु, ब्लड प्रेसर भनेको हाम्रो जिउमा अब खुनको एउटा प्रेसरको एउटा त्यसको रेन्ज हुन्छ तपाईँको, जस्तो अब 100 त्यो चाहिँ माथिल्लो र तल्लो हुन्छ। तपाईँ माथिल्लोले भन्छ सिस्टोलिक, तल्लोले भन्छ डायस्टोलिक। सिस्टोलिक चाहिँ 140 चाहिँ नर्मल मानिन्छ, त्यहाँदेखि डायस्टोली तल्लो चाहिँ 90 नर्मल मानिन्छ। लगभग 60 90 तल्लो चाहिँ, माथिल्लो चाहिँ 110 चाहिँ 140 नर्मल मानिन्छ। यसबाट जुनै पनि, कोही बेला यो दुइटै चढेको हुन्छ धेरै हुन्छ, कोही बेला चाहिँ एउटा चाहिँ धेरै हुन्छ, विशेष गरी माथिल्लो धेरै हुन्छ, अन्त त्यसलाई भन्छ हाई ब्लड प्रेसर माने हाइपरटेन्सन। हजुर,
0: उच्च रक्तचाप अथवा हाई ब्लड प्रेसर कसैलाई छ भने कसरी थाहा पाउने, के कस्ता लक्षण हुन्छन् भन्दाखेरि उहाँ भन्नुहुन्छ।
1: अब भन्छ हाई ब्लड प्रेसर हुने मान्छेको कसैलाई टाउको दुख्ने, रिङ्गडा चल्ने या अरू कुनै सिम्टम, अब लेट लेट कसैको सास बढ्ने, खुट्टा सुनिने, तिनीहरू चाहिँ लेट हो। तर अब जति मैले देखेको चाहिँ प्रायः जस्तोलाई यसको लक्षण हुँदैन, भनेको जस्तो लक्षण हुँदैन, त्यसले गर्दाखेरि यसलाई भन्छ हाइपरटेन्सनलाई चाहिँ साइलेन्ट किलर। चुप लागेर मान्छेले चालै नपाएको भने कोही बेला केही कम्प्लिकेसन भएर तलमाथि गर्छ, र धेरैलाई चाहिँ तपाईँको यसको लक्षण हुँदैन। एक दुईजना मान्छे कम्तीलाई चाहिँ लक्षण हुन्छ, अब टाउको दुख्नु अलिकति भारी जस्तो कसैले भन्छ, तर कतिवटा चाहिँ मान्छेले अब यो टाउको दुख्यो, रिङ्गडा चल्यो, घिचरो थिचेको जस्तो भयो, सायद प्रेसर बढ्यो होला, त्यो कतिवटा चाहिँ खास गरी त्यो कुनै कारणले टाउको दुख्यो, प्रेसरले होइन, रिङ्गडा चल्यो कुनै कारणले गर्दा, आँखाले गर्दा, घिचरोको स्पन्डुलोसिसले गर्दाखेरि रिङ्गडा चल्यो, यानि अरू केही कारणले रिङ्गडा चल्यो, र मान्छेले यो दुईटा कुरो चाहिँ जसकोमा भेटिन्छ हाई प्रेसर पनि भेटिन्छ र यो लक्षण भेट्दाखेरि कतिले यसलाई चाहिँ दोष लाउने उहाँहरूको एउटा सम्भावना भएको छ, र त्यसले गर्दा जसकोमा चाहिँ यो लक्षण नहुँदाखेरि उनीहरूले चाहिँ यसलाई चाहिँ नेग्लेक्ट गर्छ, इग्नोर गर्दछ, चाल पाउँदैन। त्यसले गर्दा यो त खालि ब्लड प्रेसर मेसिनले चेक गरेर मात्र चाल।
0: उच्च रक्तचापले कुन उमेरका मानिसलाई धेरै जोखिम हुन्छ भन्ने कुरामा पनि डाक्टर साहब भन्नुहुन्छ।
1: प्राय जस्तो मान्छेहरू अब 40 उमेरले धेरैलाई नै ब्लड प्रेसर पाइएको छ, र कुनै कुनै खण्डमा चाहिँ अब 20-22 सालमा पनि प्रेसर हाई पाइएको छ, तर त्यो प्राय जस्तो सानो उमेरको ब्लड प्रेसरको कुनै कारणले गर्दाखेरि पाइन्छ, कुनै कारण हजुर, न त प्राय जस्तो त्यो एल्डरली मान्छे, अलिकति ठुलो उमेर बढेको मान्छेहरूको चाहिँ त्यसको कुनै कारण खोज्यो भने प्राय जस्तो कारण पाउँदैन। जस्तो अब अलिकति यङ्गर मान्छेलाई चाहिँ हाई प्रेसर चाहिँ चाल पाउँछ कुनै किडनीको डिफेक्ट भए, किडनी फेलियर भए कुनै कारण, र त्यस्तो अरू कतिवटा बिमारहरू छ त्यसले गर्दा यङ्गर मान्छेलाई। तर अब आजकल त अब 40 भन्दाखेरि पनि 25-30 वर्ष पुगेको पनि प्रेसर हाई पाइएको छ, तर प्राय जस्तो चाहिँ 40 नाग्यो भने धेरैलाई नै हजुर हाई प्रेसर पाइन्छ। हजुर,
0: त के कारणले उच्च रक्तचापको समस्या हुने गर्छ त भन्दा उहाँ यसरी भन्नुहुन्छ।
1: हजुर, अघि मैले भने अब एउटा सेकेन्डरी हाइपरटेन्सन जुन चाहिँ हामीले अघि प्राय जस्तो कुरा गरेको डिस्कस गरेको चाहिँ एसेन्सियल हाइपरटेन्सन भयो, चाहिँ प्राय जस्तो एल्डरली मान्छेलाई हुन्छ, जसको अब कुनै कारण ठेट कारण अघि हामीले भन्यौँ सेकेन्डरी हाइपरटेन्सन जुन चाहिँ यङ मान्छेलाई हुन्छ, र कति अब एल्डरली मान्छेलाई पनि सेकेन्डरी हाइपरटेन्सन

कुनै कारण ठेट कारण जस्तो किडनी फेलियर अघि हामीले भन्यौं कुनै अरू बिमार भयो त्यसले गर्दा प्रेसर चढ्छ तर जुन चाहिँ एसेन्सियल हाइपरटेन्सन भन्यौं त्यो चाहिँ अब ठेट कुनै कारणले गर्दा यो प्रेसर बढ्छ भन्ने छैन तर अब मोडर्न लाइफ तपाईँ अब स्ट्रेसले गर्दाखेरि धेरै नै यसको इन्सिडेन्स यसको के अरे पर्सेन्टेजहरू बेसी पाएको छ जस्तो लाइफ स्टाइल अदली बदली भयो मान्छे कति अब यो धुम्रपान बेसी गर्ने मदपान बेसी ड्रिङ्क बेसी गरेर अल्कोहल बेसी खायो भने त एकदम बिपी सुट हुन्छ र त्यसरी भन्छ कतिले नुनहरू बेसी खाने ओबेसिटी जिउ बेसी लाग्नु एक्सर्साइज नगर्नु एकदमै मान्छे अब काम त्यस्तो या त उहाँको आदत कस्तो स्ट्रेसफुल लाइफ लिभ गर्दाखेरि पनि उनीहरूलाई चाहिँ बेसी पाइएको छ तर यसले चाहिँ यो गरिहाल्छ र त्यसले त्यो गरिहाल्छ भने त्यस्तो एक्ज्याक्टली कुनै चाहिँ त्यस्तो छैन जस्तो अब किडनी फेलियरमा प्रेसर बढ्छ एक्ज्याक्टली कुनै कारणले यो धेरै कुराहरूले चाहिँ प्रेसर हाई गराउने कन्ट्रिब्युसन गर्छ

हजुर श्रोता, हामी कुरा गरिरहेछौ विश्व उच्च रक्तचाप दिवस माथि, त यही कुरालाई हामी जारी राख्नेछौ। त अहिलेलाई भने सुनौ यो गीत।

0: हजुर श्रोता, गीतपछि यहाँलाई पुनः स्वागत जनाउँदै हामी फेरि कुरा गर्न लागिरहेछौ वर्ल्ड हाइपरटेन्सन डे माथि। यदि कसैलाई ब्लड प्रेसरको समस्या छ भने कति समयको अन्तरालमा जाँच गर्नुपर्छ यो पनि जान्न आवश्यक छ।
1: अब म त भन्छु, जो जसको आमबाउको म प्रेसर हाई छ, ब्लड प्रेसरको बिमार छ, जसले चाहिँ दबाई इलाज गरेको चाल पाएको छ र आमबाउकोमा डायबिटिज छ अरे, प्रेसरको बिमार छ अरे, या एउटा छ अरे कोलेस्ट्रोल छ अरे, हार्ट डिजिजको या स्ट्रोकको हिस्ट्री छ अरे, कसै कोही को भएको छ भनेदेखिलाई त म भन्छु 20-25 वर्षमा कमसेकम एकताल ब्लड प्रेसर हेर्नु भनेर भन्छु, चेक गर्नु। तर अहिलेसम्म मैले देखेको छुइनँ कि अब जस्तो मेरो बाउ यस्तो बिमार छ प्रेसरको, आमाको डायबिटिज छ, उहिले बाजे स्ट्रोक भएको थियो, काका स्ट्रोक भएको थियो, सर के गर्नुपर्छ, म के चेक गर्नुपर्छ भनेर आजसम्म देखेको छुइनँ। म त सुझाव दिन्छु तपाईँहरू 24-25 वर्ष जो पुग्नु भएको छ सबैले नै कमसेकम ब्लड प्रेसर चेक गर्ने र प्रत्येक नर्मल छ भने प्रत्येक 2 सालमा एकताल कमसेकम चेक गर्ने।
0: ब्लड प्रेसर उतर चढाव अर्थात तलमाथि हुन्छ कि हुँदैन यो पनि महत्वपूर्ण छ, त यसबारे डाक्टर साहब भन्नुहुन्छ।
1: एक्ज्याक्टली अब जस्तो कसैको चाहिँ 160 बाट 100 छ अरे, ट्याक्कै 300 त बस्दैन, त्यो चाहिँ अलिकति तलमाथि भइबस्छ, त्यो चाहिँ आफ्नो अब अघि हामीले भन्यो धेरै अब स्ट्रेस आफ्नो मुड अनुसार, अब अलिकति मान्छेलाई अब राम्रो सबै कुरो राम्रो लाग्यो भने प्रेसर अलिकति तल देखाउने, मतलब अलिकति कम्ती उहाँले झन् साह्रो स्ट्रेस भयो भने त्योभन्दा अलिकति धेरै देखाउने टेन्डेन्स। तर यसको अघि हामीले भन्यौं नि 110-140 ओके ठिकै मानिन्छ, त्यसको लागि ट्रिटमेन्ट इलाज गर्नु जरुरी छैन। र यो हाई प्रेसर पनि यसको रेन्ज हुन्छ हजुर, अब कति म देख्छु 150 माथिल्लोदेखि लिएर त 220 देखिन्छ, त्यो एउटा रेन्ज, र त्यसमा चाहिँ तलमाथि तलमाथि अलिकति भइबस्छ, दबाई खाँदाखेरि पनि अलिकति तलमाथि हुन्छ र तर अब त्यो सेफ रेन्जमा बस्नु पर्यो, नभए त तलमाथि हुन्छै हुन्छ, धेरै हुँदैन। तर हजुर,
0: कसैलाई उच्च रक्तचापको समस्या छ भने यसले अन्य रोग र समस्या पनि निम्त्याउँछ कि, त यस कुरामा बुझ्नुपर्ने कुरा के छ भने उहाँ भन्नुहुन्छ यसरी।
1: अब हामी माथि टाउकोबाट थालौं कम्प्लिकेसन चाहिँ अब के हुन सक्छ, हाइपरटेन्सन चाहिँ कन्ट्रोल लेभल हो प्रेसर, हाइपरटेन्सन चाहिँ कन्ट्रोल लेभल, यसले कन्ट्रोल गर्न सक्छ तर क्योर हुँदैन, मतलब चाहिँ जिउबाट यो निस्केर जाँदैन, जस्तो टिबी मलेरिया डायरिया भमिटिङ भयो अरे एक कोर्स दबाई खायो उहाँहरू जाति भएर गयो जिउबाट निस्किँदैन, जस्तो डायबिटिज भयो यो हाइपरटेन्सनहरू भयो यो चाहिँ क्योरेबल होइन, तर यो कन्ट्रोल गर्न सकिन्छ। एक्चुअली चाहिँ खास गरी यो हाइपरटेन्सन चाहिँ कन्ट्रोल गर्नु निकै सजिलै छ, दबाई खानु छ त्यति नै, तर लगातार दबाई खानु पर्यो, एडिक्वेटली खानु पर्यो र चेक गरिरहनु पर्यो गर्दाखेरि। अरू जब उहाँले चाहिँ कसैले अघिले हामी भन्यौं सिम्टम हुँदैन, कसैले चाल पाउँदैन, एकैचोटि स्ट्रोक हुन सक्छ, उहाँ त्यो ब्रेनमा त्यो नसा फुट्यो त्यो स्ट्रोक भयो, त्यो एउटा कम्प्लिकेसन। अर्को आँखा पनि ड्यामेज गर्छ प्रेसर, त्यहाँदेखि हार्ट एट्याक हुने डर, त्यहाँदेखि अर्को चाहिँ किडनी ड्यामेज गर्छ, त्यो किडनी फेलियर हुन्छ, जसले डायलिसिस गर्नु परिराखेको छ, कतिवटा हाइपरटेन्सिभ हुन्छ जसको चाहिँ कन्ट्रोल थिएन, र जो जसले दबाई खाँदैछ उहाँले चाहिँ प्रेसर चेक गर्नु पर्यो, ताकि दबाई खाँदैमा चाहिँ त्यो अब सबै कुरो भइहाल्ने होइन, दबाई खाएर चाहिँ प्रेसर चाहिँ सेफ लेभलमा राख्नु जरुरी छ। र कति पेसेन्टहरू आउँछ मलाई दबाई खाँदैछ तर प्रेसर चाहिँ एकदमै हाई राखिरहेछ, 160-170 राखिरहेछ, त्यो चाहिँ ठिक होइन।
0: त कतिपय मानिस आजीवन औषधि सेवन गर्न पर्छ भनेर बाँच्न घरमै औषधि बनाएर पनि सेवन गर्ने विचार गर्छन् भने उहाँहरूलाई के भन्नुहुन्छ त डाक्टर साहब?
1: अब यसमा धेरै मान्छेले यसमा विश्वास गर्छ, कसैले दबाई खानु मान्दैन, कसैले दबाई खायो भने चाहिँ सधैँ खानुपर्छ अरे, दबाई खायो भने भानी हुन्छ अरे,

प्रेसरको दवाई खाँदा किडनी फेल हुन्छ, यो त एकदमै गलत धारणा हो तपाईँ। म भन्छु दवाई चाहिँ खानै पर्यो, जसको चाहिँ प्रेसर चाहिँ अब 180 छ अरे, 200 छ अरे, 220 छ भने दवाई खाएन भने त स्ट्रोक हुने डर भयो। अघि हामीले भन्यो हार्ट एट्याक हुने, हार्ट पछाडि हार्ट फेल हुन्छ, प्रेसर धेरै साल राख्यो भनेदेखिलाई स्ट्रोक भएन, किडनी फेल भएन, के भएन भने तर पछाडि चाहिँ हार्ट आफै फेल हुँदो रहेछ, त्यो हुने चान्स हुनाले गर्दाखेरि चाहिँ उहाँले दबाई खानु जरुरी छ। अब मुख बार्दाखेरि भने एक्सर्साइज गर्छु भन्ने कतिजनाले भन्छ, तर त्यसको एउटा लिमिट हुन्छ। अब 140 छ अरे माथिल्लो छ, तल्लो छ 90 छेकमा छ अरे, उहाँले जरुर एक्सर्साइज गर्नु जरुरी छ, वेट कन्ट्रोल गर्नु जरुरी छ, तर दवाई नखाइकन जब 140 नाग्छ उहाँले दवाई त खानै पर्छ। दवाई नखाइकन पछाडि अब धोका हुन्छ, जब एकदमै ढिलो भयो। हजुर, दवाई चाहिँ खानै जरुरी छ, अल्टरनेटिभ कुनै चोर बाटो छैन भन्छु नि म तपाईँको, दवाई खाएकै राम्रो र डक्टरले कन्सल्ट गरेर डक्टरले के सुझाव दिन्छ त्यो गरेकै राम्रो।

हजुर त श्रोता, आज हामीले हाइपरटेन्सन अर्थात उच्च रक्तचाप विषय चर्चा गर्यो। यस विषयमा हामीलाई महत्वपूर्ण जानकारी दिनुहुँदै थियो स्वास्थ्य विशेषज्ञ डाक्टर नामगेल टी शेर्पाले।

हजुर श्रोता, यहाँले आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत वर्ल्ड हाइपरटेन्सन डे अर्थात विश्व रक्तचाप दिवसको सन्दर्भमा केही जानकारी।

हजुर श्रोता, गीतपछि यहाँलाई पुनः स्वागत जनाउँदै हामी फेरि कुरा गर्न लागिरहेछौ विश्व उच्च रक्तचाप दिवसमाथि केही जानकारी।

हजुर श्रोता, स्वास्थ्य विशेषज्ञको भनाइ अनुसार उच्च रक्तचापलाई मौन घातक पनि भनिन्छ, किनकि यसका लक्षण धेरै जसो अवस्थामा स्पष्ट देखिँदैन, तर यसले बिस्तारै मुटु, मस्तिष्क, मृगौला तथा शरीरका अन्य महत्वपूर्ण अंगहरूलाई क्षति पुर्याउन सक्छ। संसारभर लाखौं मानिसहरू उच्च रक्तचापबाट पीड़ित छन्, तर धेरैलाई आफूलाई यो समस्या भएको थाहा समेत हुँदैन। त्यसैले विश्व उच्च रक्तचाप दिवसले रोकथाम, समयमै पहिचान तथा उचित उपचार बारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्छ।

हजुर श्रोता, स्वास्थ्य विशेषज्ञको भनाई अनुसार उच्च रक्तचाप नियन्त्रणमा राखिएन भने यसले हृदयघात, स्ट्रोक, मृगौला रोग तथा आँखा सम्बन्धी समस्या निम्त्याउन सक्छ। आजको अस्वस्थ जीवनशैली, असन्तुलित खानपान, व्यायामको कमी, तनाव, धूम्रपान, मदिरा सेवन तथा मोटोपन उच्च रक्तचापका मुख्य कारणहरू हुन्। उच्च रक्तचापको सबैभन्दा ठूलो समस्या भनेको शुरूवाती चरणमा यसका लक्षण स्पष्ट नदेखिनु हो। यद्यपि केही व्यक्तिहरूबाट टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, थकान तथा दृष्टि धमिलो हुने जस्ता लक्षण देखिन सक्छन्। त्यसैले नियमित स्वास्थ्य परीक्षण र रक्तचाप जाँच अत्यन्त आवश्यक हुन्छ। समयमै रोग पहिचान भएमा गम्भीर स्वास्थ्य समस्याबाट बाँच्न सकिन्छ।

हजुर श्रोता, विश्व उच्च रक्तचाप दिवसले स्वस्थ जीवनशैली अपनाउन पनि प्रेरित गर्दछ। चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरूले नुनको मात्रा कम सेवन गर्न, पौष्टिक खाना खान, नियमित व्यायाम गर्न, तौल नियन्त्रणमा राख्न अर्थात आफ्नो शरीरको वेट नियन्त्रणमा राख्न, धूम्रपान तथा अत्यधिक मदिरा सेवनबाट टाढा रहन र योग तथा ध्यान मार्फत तनाव व्यवस्थापन गर्न सुझाव दिने गर्छ। साना साना सकारात्मक बानीहरूले पनि रक्तचाप नियन्त्रणमा ठूलो सहयोग पुर्याउन सक्छ। हजुर श्रोता, यस अवसरमा विभिन्न सरकार, अस्पताल, विद्यालय तथा स्वास्थ्य संस्थाहरूले जनचेतनामूलक कार्यक्रमहरू, निशुल्क स्वास्थ्य शिविर, गोष्ठी तथा अभियान सञ्चालन गर्छन्। यस्ता कार्यक्रमहरूले मानिसहरूलाई उच्च रक्तचापको जोखिम बारे जानकारी दिनुका साथै आफ्नो स्वास्थ्य प्रति जिम्मेवार बन्न प्रेरित गर्छन्। परिवार र समुदायले पनि स्वस्थ जीवनशैली अपनाउन एक अर्कालाई सहयोग गर्न आवश्यक छ। विश्व उच्च रक्तचाप दिवसले मानिसहरूलाई आफ्नो मुटु तथा समग्र स्वास्थ्य प्रति सचेत रहन सन्देश दिन्छ। हजुर श्रोता, भनिन्छ रोकथाम उपचार भन्दा राम्रो हो भन्ने भनाईलाई आत्मसात गर्दै नियमित रक्तचाप जाँच र स्वस्थ जीवनशैली अपनाएमा लामो र स्वस्थ जीवन बाँच्न सकिन्छ। जनचेतना फैलाउने र समयमै सावधानी अपनाउने उद्देश्यले मनाइने यो दिवसले विश्वभर मुटु रोग तथा अन्य सम्बन्धित रोगहरूको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ। रक्तचाप सही तरिकाले मापन गरौं, नियन्त्रण गरौ, लामो जीवन पाँचौ। यस विश्व उच्च रक्तचाप दिवसको सन्दर्भमा आफ्नो स्वास्थ्य प्रति सचेत बनौ र परिवार तथा समाजलाई पनि स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरौ। आजको सानो सावधानीले भोलिको सुरक्षित जीवन सुनिश्चित गर्न सक्छ। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् भन्दै कार्यक्रमबाट बिदा लिन चाहन्छु। यसैले म कार्यक्रम सञ्चालिका टीका मंगरलाई बिदा दिनुहोस्। नमस्ते।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार. आउनुहोस् श्रोता, अब सुनौ कलाकार अनमोल गुरुङको स्वरमा यस नेपाली आधुनिक गीतलाई.

श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. भोलि 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 मा प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ किडनी रोगका कारणहरू. यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0352201171 0359220111 कल गर्न सक्नुहुनेछ. श्रोता याद राख्नुहोला दिन अनि समय भोलि 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 मा अनि फोन नम्बर पुनः एकपटक नोट गर्नुहोला 0359220111 0359220111. सूचना पूरा भयो.

यस नेपाली आधुनिक गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार रिको लामाको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार आर्को मुखर्जीको स्वरमा फिल्म बार बार देखोबाट आउनु श्रोता सुनौ यो अघिल्लो गीत।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो. फिल्म तेरी बातों में ऐसा उल्झा जियाबाट कलाकार वरूण जैन अनि साथीहरूको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनौ फिल्म यू टर्नबाट कलाकार असित त्रिपाठीको स्वरमा.

श्रोताले सुनिरहनु भएको थियो अन्तिम गीत कलाकार असित त्रिपाठीको स्वरमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामीले उपस्थित भएका छौं कलाकार फुर्सोङ लेप्चाको स्वरमा विभिन्न लेप्चा लोकगीतहरू। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं यस पहिलो लेप्चा लोकगीतलाई कलाकार फुर्सोङ लेप्चाको स्वरमा। त आउनुहोस् श्रोता, सुन्नुहोस् यो गीत।

श्रोताहरूले सुनिरहनु भएको छ कलाकार फुर्सोङ लेप्चाको स्वरमा विभिन्न लेप्चा लोकगीतहरू आकाशवाणीको गान्तोक केन्द्रबाट। यसैको साथ श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त यसै क्रममा आउनुहोस् श्रोता, सुनौ कार्यक्रमको अघिल्लो गीत।

हस्त श्रोता कलाकार फुर्सुङ लेप्चाको स्वरमा रहेको यसै लेप्चा लोकगीतको साथ विभिन्न लेप्चा लोकगीत सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोतामा प्रस्तुत छ एनसीईआरटी माथि तयार पारिएको एक प्रायोजित कार्यक्रम।

श्रोता यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी सूचना। भोलि 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो। र यस विषयमाथि कुनै पनि प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 03592201171 कल गर्न सक्नुहुनेछ। याद राख्नुहोला श्रोता, दिन अनि समय भोलि 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः एकपटक नोट गर्नुहोला 03592201171 03592201171। सूचना पूरा भयो।

श्रोताहरूले यस नेपाली देशभक्ति गीतलाई सुनिरहनु भएको छ। कलाकार नम्रता बल, सुनिता गजमेर अनि साथीहरूको स्वरमा भने अब केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

नमस्कार, यो आकाशवाणी हो। समाचार अलिशा खवासबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको छ दिवसीय भ्रमणमा जानुहुनेछ। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्पावधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। कांग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिम मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड्स, स्वीडन, नर्वे र इटलीको छ दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सीबी जर्जले आफ्नो पाँच देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारत अनि संयुक्त अरब अमिरात, यूएई को बलियो साझेदारीलाई एक अन्य नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा यूएई का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसित भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देश बीच एक वर्ष

0: वर्षदेखि चलिरहेको उच्च स्तरीय सहभागितामा तीव्रता पनि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो एक दशकमा भारतको पाँचौं भ्रमण अनि यूएईका राष्ट्रपतिको रूपमा उहाँको तेस्रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्वपूर्ण साझेदार सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्वपूर्ण एक औपचारिक रणनीतिक तथा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय सुरक्षा सम्बन्धहरूमा एउटा महत्वपूर्ण कदम थियो। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति र सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल समानताको सिद्धान्त र साझा तर फरक जिम्मेवारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ़नु आवश्यक रहेको बताउनुभयो। श्री जयशंकरले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। आतंकवाद विरूद्ध सहकार्यलाई बलियो बनाउनमा पनि साझा स्वार्थ रहेको उहाँले बताउनुभयो। डाक्टर जयशंकरले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। जयशंकरले आजको बैठकले विचार आदान प्रदान गर्न र विचारहरूमा सहमति विकास गर्न एक मंच प्रदान गर्ने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, जारी द्वन्द्व, आर्थिक अनिश्चितता र व्यापार, प्रविधि र जलवायु परिवर्तनसित सम्बन्धित चुनौतीहरूले विश्व परिदृश्यलाई परिवर्तन गरिरहेको र ब्रिक्सले यसमा अर्थपूर्ण र स्थिर भूमिका खेल्ने अपेक्षा बढ़दो छ। ऊर्जा, खाद्य, मल र स्वास्थ्य सुरक्षामा धेरै देशले चुनौतीको सामना गरिरहेको भन्दै उहाँले ब्रिक्सले यो अवस्थालाई अझ प्रभावकारी रूपमा सामना गर्न सहयोग गर्न सक्ने बताउनुभयो। उहाँले सबै प्रतिनिधि मण्डलहरूलाई आफ्ना विचार साझा गर्न र सार्थक परिणाममा योगदान गर्न आग्रह गर्नुभयो।
1: हम ऐसे समय में मिल रहे हैं जब दुनिया तेजी से बदल रही है। अंतर्राष्ट्रीय तनाव, संघर्ष, आर्थिक अनिश्चितता और व्यापार, तकनीक तथा जलवायु से जुड़ी चुनौतियां वैश्विक स्थिति को प्रभावित कर रही हैं। ऐसे समय में ब्रिक्स से सकारात्मक और स्थिर भूमिका निभाने की उम्मीद बढ़ी है। आज कई देश ऊर्जा, भोजन, उर्वरक, स्वास्थ्य सुरक्षा और वित्तीय सहायता जैसी चुनौतियों का सामना कर रहे हैं। ब्रिक्स उन्हें इन समस्याओं से बेहतर तरीके से निपटने में सहायता कर सकता है।
0: गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्प अवधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। श्री शाहले गाजियाबादमा आज एनडीआरएफको राष्ट्रपति ध्वज समारोहमा भन्नुभयो कि देशमा कहीं पनि कुनै आपदा आउँदा वा आउने संकेत प्राप्त हुँदा एनडीआरएफको उपस्थितिले मानिसहरू सुरक्षित महसुस गर्दछन्। उहाँले भन्नुभयो, कुनै पनि सशस्त्र बललाई राष्ट्रपति ध्वज सम्मान प्राप्त हुनु गर्वको कुरा हो। श्री शाहले भन्नुभयो कि राष्ट्रपति द्रौपदी मुर्मूले आपदाको समय एनडीआरएफ, एसडीआरएफ, पञ्चायतहरू, राज्य निकायहरू, एनसीसी, एनएसएस अनि हजारौं आपदा मित्रहरूको प्रयासको पनि सराहना गर्नुभयो। श्री शाहले अझ भन्नुभयो कि एनडीआरएफका कर्मी जब पनि राहत अनि बचाव कार्यको लागि विश्वमा कहीँ पनि जाँदछन् उनीहरूले सदैव मानिसहरूबाट माया अनि विश्वास पाउने गर्दछन्।
2: एनडीआरएफ को राष्ट्रपति इंसान का सम्मान दिया गया, वो हम सब के लिए गौरव और प्रतिष्ठा की बात है। ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया है।
0: समाचार आकाशवाणी बाट

0: आईपीएल क्रिकेटमा आज पंजाब किंग्सको सामना मुम्बई इण्डियन्ससित हुनेछ। हिमाचल प्रदेशको धर्मशालामा यो म्याच साँझ 7:30 बजे शुरू हुनेछ। प्रतियोगितामा हिज रायपुरमा रॉयल चैलेंजर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई 6 विकेटले हराएको थियो। विराट कोहलीलाई प्लेयर अफ द म्याच प्रदान गरियो। यस जीतसितै बेंगलुरूको टीम अंक तालिकामा 16 अंकसित शीर्ष स्थानमा रहेको छ। रॉयल चैलेंजर्स बेंगलुरू नेट रन रेटको आधारमा गुजरात टाइटन्स भन्दा अघि रहेको छ। मौसम विभागले आज पश्चिमी मध्य प्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। कोंकण अनि गोवामा पनि दिनभरि गरम अनि उष्णता पूर्व मौसम रहने सम्भावना छ। पूर्वोत्तर अण्डमान अनि निकोबार द्वीप समूह, केरल, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी अनि कराईकलको केही भागहरूमा भारी वर्षा हुने अनुमान छ। तटीय कर्नाटक, झारखण्ड अनि उत्तरी आन्तरिक कर्नाटकका भागहरूमा आज गर्जनसाथ वर्षा हुने सम्भावना छ। आगामी 2-3 दिनमा दिल्ली, चण्डीगढ़, हरियाणा, बिहार, छत्तीसगढ़, पंजाब, कर्नाटक अनि तेलंगानाको केही भागहरूमा गर्जनसाथ हल्का वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले 2 दशकको अल्पावधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। कंग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिमी मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त आउनुहोस् श्रोता, सुनाउ कलाकार अरूणा लामा अनि साथीहरूको स्वरमा यस नेपाली देशभक्ति गीतलाई।

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ। कलाकार अरूणा लामा अनि साथीहरूको स्वरमा अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

त्यसैगरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत छ भने 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछि पाश्चात्य संगीतको कार्यक्रम रहेको छ 7:35। श्रोता, साँझको 8:05 हामी सुनाउनेछौ पंकज उदासको आवाजमा रहेको केही गीत गजल। 8:30 कार्यक्रम सुर संसार छ भने 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। श्रोता, रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम देशव्यापी अन्तर्दृष्टि रहेको छ भने रात्रिको 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू पनि समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो कार्यक्रम सौर्यगाथा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। अब प्रस्तुत गर्न गइरहेछौं लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङला।

नमस्कार श्रोता, सधैँ झैं साँझ पख आकाशवाणी गान्तोकबाट प्रसारण गरिने यसै ग्रामीण कार्यक्रममा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन।

0: सधैँ झैं हामी ग्रामीण कार्यक्रम मार्फत विभिन्न जानकारीहरू लिएर उपस्थित भएका छौं त आजको सन्दर्भमा हामीले गाउँ समाजमा रहेर केही उद्योग धन्दा गर्दै आउनुहुने एक प्रगतिशील पौरखी नारीलाई हामीले स्टुडियोमा निम्ताएर उहाँको अनुभवहरू साझा गराउने प्रयास गरेका छौं। त उहाँ हुनुहुन्छ पासाङ किप्पा भोटिया, जो क्युजिङ दक्षिण सिक्किमबाट उपस्थित हुनुहुन्छ र हामीले सुनेका छौं उहाँले आफ्नो हस्तकला शिल्पद्वारा विभिन्न प्रकारका हस्तकलाका प्रडक्टहरू बनाएर बेचेर जीविका उपार्जन गर्दै आइरहनु भएको छ। आउनुहोस्, उहाँसँग कुराकानी गरेर हजुरहरूलाई जानकारी प्रस्तुत गराउनेछौ, उहाँको अनुभवहरू हजुरहरूसँग साझा गराउनेछौ। जो गाउँ समाजमा रहेर आफ्नो उद्योग धन्दा चलाउँदै आफ्नो जीविका उपार्जन गर्दै आइरहनु भएको छ र कार्यक्रमलाई अघि बढाउँदै हामी उहाँसँग अन्तर्वार्ता गर्नेछौ र सर्वप्रथम हजुरलाई हाम्रो यस कार्यक्रममा स्वागत अनि नमस्कार।
1: नमस्कार।
0: र उहाँले आफ्नो गाउँठाउँमा बसेर काम धन्दा गर्दै आफ्नो जीवन अघि बढाइरहनु भएको छ र सुनेका छौं कि उहाँ एक गाउँ समाजको लागि एउटा प्रेरणाको स्रोत पनि हुनुहुन्छ र उहाँसँग हामी कुराकानी गरौं। हजुरले हाल के कस्तो व्यवसाय गर्दै आफ्नो जीविका अगाडि बढाइरहनु भएको छ यस विषयमा हाम्रा श्रोताहरूलाई वृत्तान्त रूपमा बताइदिनुहोस् न।
1: म चाहिँ ह्यान्डलुमको काम गर्छु, सिलाई बुनाई, त्यसमा ब्यागहरू पनि छ, स्वेटर, टोपी, मोजा, अन्त यो कुसन कभरहरू बनाउँछु, अन्त यो सेल्फ हेल्प ग्रुपको थ्रुबाट पनि म काम गर्दैछु।
0: हजुर, र विशेष गरी तपाईँ अहिले सेल्फ हेल्प ग्रुप स्वयं सहायता समूहद्वारा आफ्नो जीविका उपार्जन गरिरहनु भएको छ, केही ट्रेनिङहरू लिएर आफ्नो केही व्यवसाय गर्दै हुनुहुन्छ र यो व्यवसाय तपाईँले कहिले सुरु गर्नुभयो, यो स्वयं सहायता समूह कहिले गठन गर्नुभयो यस विषयमा पनि बताइदिनुहोस् न।
1: मैले चाहिँ ट्रेनिङ चाहिँ लिन म गान्तोक पीएनजी स्कुलमा पढेको, त्यसले गर्दाखेरि त्यहाँ सानैदेखि त्यहाँ स्कुलमा सिलाइ बुनाइहरू सिकाइन्थ्यो, त्यहीँबाट मैले सिकेर अन्त आफै गरेँ, ट्रेनिङ चाहिँ मैले लिन। मैले सेल्फ हेल्प ग्रुपमा काम गरेको चाहिँ 8-9 वर्ष भइसक्यो।
0: हजुर हजुर, तपाईँ सेल्फ हेल्प ग्रुपमा हुनुहुन्छ, त्यसकै द्वारा तपाईँले अझै सिकेर आफ्नो व्यवसायलाई अघि बढाइरहनु भएको छ।
1: हजुर, सेल्फ हेल्प ग्रुपमा आएपछि चाहिँ हामीले धेरै चान्स पायौं, अहिले सिक्किम सरकारले पनि हामी सेल्फ हेल्प ग्रुपलाई चाहिँ धेरै प्रायोरिटी दिनुभएको छ, धेरै प्लेटफर्महरू हामीले पाएका छौं, हामीले मौका पाएका छौं यसमा काम गर्ने, अझै मात्रामा हामी अघि बढेर अझै मात्रामा हामीले धेरै भन्दा धेरै प्रडक्टहरू बनाएर उहाँको सहायताले गर्दाखेरि हामी आज अघि बढिरहेका छौं सेल्फ हेल्प ग्रुपबाट चाहिँ।
0: हजुर हजुर, र यो स्वयं सहायता समूह, यो सेल्फ हेल्प ग्रुप कहिले गठन गर्नुभयो र यो गठन गर्नुको मुख्य उद्देश्य के रहेको छ, यो पनि बताइदिनुहोस् न।
1: यो चाहिँ म चाहिँ सेल्फ हेल्प ग्रुपमा लागिकन त्योभन्दा अगाडि पनि म गर्थेँ, घरबाट सेलहरू गर्थेँ, त्यस्तो थिएन र पनि सेल्फ हेल्प ग्रुपमा लागिकन चाहिँ अझै हामीलाई फाइदा छ, हामीले धेरै ठाउँ प्लेटफर्महरू पाउँछौँ, धेरै ठाउँ जाने मौकाहरू पाउँछौँ, बाहिरतिर पनि चान्स पाउँछौँ, हामी यो विशेष चाहिँ सारस मेलातिर हामीलाई चान्सेस हुन्छ, हाम्रो प्रडक्ट चाहिँ अलरेडी रेडी हुनुपर्छ, हामीलाई जहीँ पनि पठाउनुहुन्छ उहाँहरूले पठाएको ठाउँमा चाहिँ हामी जान्छौँ।
0: हजुर, र यो स्वयं सहायता समूह अहिले अब गाउँ समाजमा प्रत्येक गाउँमा हामीले गठन गरेर कामहरू गर्दै गरेको, नारीहरू एकजुट भएर कामहरू गर्दै गरेको देखिन्छ र हजुरहरूको ठाउँमा कतिको महत्वपूर्ण प्रकारले कामहरू गरिरहेको छ सेल्फ हेल्पले, कतिको अपलिफ्टमेन्ट भएको छ, आम नागरिक अथवा दिदी बहिनी जो सेल्फ हेल्पमा हुनुहुन्छ उहाँहरूको कतिको उत्थान भएको छ यो पनि बताइदिनुहोस् न।
1: हाम्रोतिर चाहिँ प्राय यो ह्यान्डलुमको काम गर्ने चाहिँ 1-2 मात्रै छ, त्यसमा चाहिँ अरू फुड प्रोसेसिङको छ, जस्तै भयो प्याकेज गर्ने त्यो हल्दीहरू भयो, यो चामलहरू, कोदोको पिठो, यस्तोहरू चामलहरू हो, यस्तो प्याकेजिङ गरेर अचारहरू हो, यसको चाहिँ थुप्रो छ।
0: हजुर, त्यसमध्ये तपाईँले चाहिँ ह्यान्डिक्राफ्ट ह्यान्डलुमपट्टि तपाईँले गर्नुहुँदैछ, जुन चाहिँ सिलाइ बुनाई गरेर बेचबिखान गर्नुहुन्छ र हजुरले यो व्यवसाय चाहिँ कहिले सुरु गर्नुभयो, तपाईँको आफ्नो जुन यो कटिङ टेलरिङ, जुन सिलाइ बुनाईको काम?
1: सिलाइ बुनाईको चाहिँ मैले भनिहालेँ, म स्टुडेन्ट लाइफदेखि नै गरेको गर्नु चाहिँ अलिअलि, तर यो जुन सेल्फ हेल्प ग्रुपमा लागे म यो 8-9 वर्ष कति भयो सेल्फ हेल्प ग्रुपमा जोइन भएको चाहिँ, त्यहाँदेखि चाहिँ अझै बेसी मौका पनि पायो, त्यहाँदेखि चाहिँ प्रडक्टहरू मैले बढाउँदै लगेँ।

0: र अहिले मेरो भन्नु भने नेपालतिर पनि जान्छ मेरो सामान, यो सिक्किम भरि नै जान्छ
1: तपाईँको सामान, मतलब आफ्नो ठाउँदेखि बाहिर पनि
0: हजुर जान्छ।
1: र यो व्यवसाय गर्ने तपाईँले प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो कि तपाईँले सिक्न त स्कुलमा सिक्नुभयो, अब यही व्यवसायलाई म अगाडि बढाउँछु, यसलाई नै मेरो आफ्नो मुख्य एउटा आय आर्जनको बाटो बनाउँछु भनेर चाहिँ तपाईँले कहाँबाट प्रेरणा पाउनुभयो?
0: मैले चाहिँ सेल्फ हेल्प ग्रुपमा पसिकन चाहिँ मलाई चाहिँ अलिक आँट पनि आयो, अब त्यहाँबाट लोनहरू पनि पाउने रहेछ कम्ती एमाउन्टमा 1%, अन्त सरकारबाट पनि अलिअलि हेल्प हुँदाखेरि यही भएर चाहिँ अब म यही काम गर्दै जान्छु भनेर मेरो दोकान पनि छ, दोकानमा बसेर पनि म सिलाइ बुनाई नै गरिबस्छु, अन्त योबाट प्रफिट पनि राम्रो हुन्छ, बिक्री पनि राम्रो हुन्छ। हामी बसेको ठाउँ चाहिँ एकदम ठण्डा ठाउँ हो, 12 महिना हजुर यसको भइबस्छ, स्टप हुने चाहिँ छैन,
1: डिमान्ड भइरहन्छ
0: हजुर, डिमान्ड भइबस्छ 12 महिना
1: हजुर। र तपाईँले यो व्यवसाय थाल्नु भएको 8-9 वर्ष भयो, योभन्दा अगाडि अरू केही व्यवसाय गर्दै हुनुहुन्थ्यो र यो थाल्नु भयो कि के गर्नुहुन्थ्यो?
0: म पहिला दोकानहरू चलाइबस्थेँ, अन्त यस्तो युट्युबमा हेरेर अझै सिकेर अझै मात्रामा, पहिला अब कम्ती गर्दै थिएँ भने अझै मात्रामा बढाएर अहिले चाहिँ भ्याइ नभए भनौँ न, यतिखेर ठण्डा पनि छ, डिमान्ड बेसी छ, अन्त हामीलाई यो चारपट्टि जानुपर्ने हुन्छ सेल्फ हेल्प ग्रुपको थ्रुबाट, अन्त त्यसमा पनि जानुपर्छ, प्रडक्ट अलरेडी रेडी बनाएर चाहिँ राख्नुपर्छ, अन्त जहिले बिजी पनि बस्नुपर्छ यसमा।
1: र अब व्यवसाय पनि धेरै प्रकारको हुन्छ, कसैले तपाईँले दोकान गर्नुहुँदै थियो, कसैले अब अरू अरू प्रकारको व्यवसाय, कसैले अब खेतीपाती गर्नुहुन्छ, कसैले चिजबीजहरू भेला गरेर त्यसको प्रोसेसिङ गरेर बेचबिखान गर्ने हुन्छ, र तपाईँले जस्तै यो सिलाइ बुनाईको व्यवसाय रोज्नुको कारण चाहिँ के हो?
0: मेरो यो रोज्नुको कारण चाहिँ मेरो प्रोफेसनै त्यही भनौँ न, म स्टुडेन्ट लाइफदेखि मलाई अलिकति इन्ट्रेस्ट थियो यो गर्नु चाहिँ, अन्त यता स्कुल छोडेर पनि मैले यो छोडिनँ गर्नु, अलिअलि अलिअलि गर्दै गरेँ, अब चाहिँ अब पुरै उयो भएर चाहिँ जानेर चाहिँ अब हामीलाई कति ठाउँ ट्रेनिङको लागि पनि आइरहेछ, हामीले ट्रेनिङ गराउनु पर्ने छ अब
1: हामीले
0: गराउनु पर्ने
1: ट्रेनिङ। तपाईँले सानै स्टुडेन्ट लाइफमै यो सिकेकोले गर्दा धेरै इन्ट्रेस्ट थियो र तपाईँले यही पेसालाई नै अगाडि बढाएर आफ्नो व्यवसायको रूपमा अहिले गर्दै आइरहनु भएको छ
0: हजुर, यो गर्नु हामीलाई एकदम मलाई चाहिँ एकदमै खुसी लाग्छ, बिहान पनि कहीँ हिँड्ने बेलामा एकछिन भए पनि सिलाइ बुनाइ गर्नै पर्छ, घरमा गएर पनि म राति 10, 10:30, 11 बजीसम्म पनि यही सिलाइ बुनाइ नै गर्छु, अन्त मलाई यसमा राम्रो पनि छ, बसी बसी गर्नुपर्ने त्यस्तो दुःख केही छैन।
1: र तपाईँले यो व्यवसाय गर्दा तपाईँको जुन यो स्वयं सहायता समूह यो SHGबाट कुनै प्रकारको ट्रेनिङहरू, अहिले त SHGले धेरै प्रकारको ट्रेनिङहरू दिने, सँगसँगै अब गभर्मेन्टले पनि धेरै स्किल डेभलपमेन्टको ट्रेनिङहरू गराउने योजनाहरू धेरै छ, त्यसमध्ये तपाईँले कुनै प्रकारको ट्रेनिङहरू पनि लिनु भएको छ SHGबाट या अथवा कुनै विभागको तर्फबाट?
0: मैले सेल्फ हेल्प ग्रुपबाट चाहिँ क्यान्डलको ट्रेनिङ गरेँ, पेपर ब्यागहरूको गरेँ, एनभलपहरूको गरेँ, त्यति गरेँ, अझै पनि गर्ने इच्छा छ, सेल्फ हेल्प ग्रुपबाट हामीलाई थुप्रै छ ट्रेनिङहरू, त्यसको लागि चाहिँ म चाहिँ यो ह्यान्डलुमकै कामले गर्दा म अरू गर्नु चाहिँ भ्याइन, इन्ट्रेस्ट चाहिँ छ
1: हजुर। आउने दिनमा तपाईँले फेरि चासो राख्नुहुन्छ, तपाईँले सिकेर जुन अहिले बनाउँदै आइरहनु भएको छ यसमा के कस्ता कस्ता आइटमहरू तपाईँले बनाउनु हुँदैछ र बिक्री गर्नुहुँदैछ?
0: अहिले चाहिँ ठुलोहरूको स्वेटर, बेबी सुटहरू हुन्छ, स्वेटर टोपी मोजा, अन्त त्यसमा बुनेको ब्याग कुर्सीको, अन्त यता काँटाको पनि छ कुर्सीको, अन्त यो कुसन कभर, हातले बनाएको कुसन कभर, कुर्सीले बनाएको कुसन कभर, त्यति चाहिँ गर्दैछु।
1: त्यति चाहिँ तपाईँले आफ्नो प्रोडक्ट निकालेर बेच्नुहुँदैछ र तपाईँले अब यो बनाउनुहुन्छ है, यो कति मात्रामा बनाउनुहुन्छ? अब कसैले 2-4 पिस बनाएर बेच्ने हुन्छ, तर तपाईँको चाहिँ कति मात्रामा अथवा महिनामा निस्किन्छ कि कति, कस्तो हिसाबले बनाउनुहुन्छ?
0: मेरो चाहिँ
1: कसैले त अब डिमान्ड आए अनुसारको बनाउनुहुन्छ,
0: प्राय चाहिँ मेरो डिमान्डकै जान्छ, अन्त फाल्टो सेल गर्नुको लागि पनि हामीले अब यति उति चाहिँ हाम्रो उयो हुँदैन, बनाएर चाहिँ हामीले अलरेडी प्रडक्ट चाहिँ रेडी हुनुपर्छ, निकै नै थुप्रै नै चाहिन्छ,
1: कुनै टाइम पनि डिमान्ड आउँछ
0: हजुर, कुनै टाइम पनि अब हामीलाई चाहिँ यता जा उता जा भनिसक्दाखेरि प्रडक्ट छैन जानु सक्दिनँ भन्नु भएन, प्रडक्ट चाहिँ लिएर जानु पर्यो, आफ्नोमा छैन भने पनि अरूको साथीभाइकोबाट बोटु लिएर जानै पर्छ, हामीले गर्नै पर्छ।
1: तपाईँसँग अरू पनि हुनुहुन्छ मिलेर गर्नुहुन्छ?
0: हजुर, एक दुईजना हुनुहुन्छ मसँग मिलेर गर्ने।
1: हजुर हजुर, तपाईँले यो व्यवसाय गर्नुपर्दा त अब धेरै बनाउनु पर्दा कन्टिन्यू टाइम दिनु पर्यो, त्यसमा तपाईँलाई सहयोग गर्ने कोही एसिस्टेन्ट अथवा सहयोगी कोही राख्नु भएको छ या घर परिवारसँग मिलेर गर्नुहुन्छ कि तपाईँ एक्लै गर्नुहुन्छ?
0: यो चाहिँ म एक्लै गर्दै थिएँ, अहिले मेरो छोरी छ, छोरीले हेल्प गर्छ,
1: छोरीले पनि त्यो ट्रेनिङ दिनु भएको छ?
0: हजुर, ट्रेनिङ गरेको छैन, मेरोबाट सिकेर उसले म सँगसँगै गर्छ उसले पनि।
1: हजुर हजुर, र तपाईँले अब यो व्यवसाय गर्नु पर्दाखेरि अहिले त है सिक्किममा हाम्रो लोकल इन्टरप्रेनरहरू जो पनि उद्योग धन्दा गर्नुहुन्छ उहाँहरूलाई सरकारबाट पनि भरपूर सहयोगहरू पाइरहनु भएको छ, यदि उहाँहरूले अब एप्लाई गर्नु पर्यो, उहाँहरू माग्नु पर्यो, र तपाईँले पनि कुनै प्रकारको सपोर्ट सरकारबाट पाउनु भएको छ या छैन?
0: सरकारबाट चाहिँ अहिलेसम्म चाहिँ अब हामीले सायदै माग्यो भने दिनुहुन्छ होला, तर पनि हामीले अब सेल्फ हेल्प ग्रुपको थ्रुबाट अब

0: हामीलाई कहीँ पठाउनु अब हाम्रो गाडी भाडा लाग्दैन डिएडीएहरू उहाँले दिनुहुन्छ त्यही नै हामीलाई सफिसियन्ट छ। अब अझै मात्रामा अब हामीले केही प्रोसेसहरू गर्यौं या त हामीले सरकारलाई हेल्प माग्यौं भने उहाँहरूले दिनु तत्पर हुनुहुन्छ।
1: अहिले त यदि असहाय कतिजना नसक्नेहरूलाई उहाँहरूले चाहनुभयो भने हाम्रो हेन्डिक्राफ्ट एण्ड ह्याण्डलुम भन्ने एउटा डिपार्टमेन्ट छ, त्यसबाट भयो हाम्रो भारत सरकारको एमएसएमई भन्ने एउटा संस्था छ, त्यसबाट पनि धेरै प्रकारको लोनहरू लिएर कतिजना हाम्रो आमा दिदी बहिनीहरूले यस्ता खालका व्यवसाय विस्तार गरेको हामी देख्छौँ र तपाईँले पनि उहाँहरूसँग सम्पर्क गर्नुभयो भने सायदै उहाँहरूकोबाट सहयोगहरू पाउनुहुनेछ। र त्यस्तै प्रकारले हाम्रो खादीबाट पनि यस्तो खालको धेरै ट्रेनिङ र लोनहरू पनि पाउन सकिन्छ, तपाईँले चाहनुभयो भने उहाँहरूसँग पनि सम्पर्कमा रहेर कामहरू गर्न सक्नुहुन्छ। र तपाईँले जति पनि यो चिजबिजहरू बनाउनुहुन्छ है, यो जुन ह्यान्डिक्राफ्टको यसमा चाहिने चिजहरू, फर्स्टमा बनाउँदा चाहिने चिजहरू के कस्ता रहेका छन् यस विषयमा पनि बताइदिनुहोस् न।
0: मलाई चाहिने चाहिँ कुर्सी, काँटा अन्त मेन चाहिँ धागो हो। त्यति बेला चाहिँ
1: यसमा कुनै प्रकारको मसिनहरू लाग्दैन,
0: मेसिन म हातको मात्रै बनाउँछु,
1: सबै ह्यान्डमेड हुन्छ है।
0: मेसिनको चाहिँ प्रायले लिनु मान्दैन, अन्त ह्यान्डकै खोज्छ
1: हातले
0: बनाएकै।
1: र यसमा अब यो धागो भयो, कुर्सी काँटा भन्नुभयो है, र यो धागोहरू जति पनि यो उपलब्ध गराउनु पर्छ यो कहाँबाट ल्याउनुहुन्छ तपाईँ?
0: म चाहिँ गान्तोकबाटै लान्छु प्राय सामानहरू।
1: तपाईँले के अर्डर गरेर लानुहुन्छ कि?
0: अर्डर पर्दैन, त्यहाँ विजय स्टोर छ, त्यहाँबाट स्टोरबाट लान्छु।
1: हजुर, यो लगेर तपाईँले फुल टाइम घरमा बसेर कामहरू गर्नुहुन्छ र यसको लागि कुनै प्रकारको मसिनहरू लाग्दैन। र जति पनि तपाईँको चिजबिजहरू बनिन्छ है, तयार हुन्छ, यो फिनिस्ड प्रडक्टहरू हुन्छ, यसको मार्केटिङहरू कहाँ लगेर गर्नुहुन्छ, कस्तो हिसाबले बेच्नुहुन्छ, यो पनि हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस् न।
0: यो चाहिँ मेरो प्राय अर्डरको हुन्छ, घरबाटै सेल हुन्छ, अब उहाँहरूले कहाँ कहाँ पठाइ माग्नुहुन्छ म पठाइदिन्छु। अन्त त्यहाँदेखि उपरान्त चाहिँ हामीले अब सारस मेलाहरू जानुपर्छ, अब यो जस्तै जनवरीमा सारस मेला हुन्छ त्यतिखेर लानुपर्छ, यो दिल्ली कता कता हामीलाई जुन जुन ठाउँ आउँछ त्यो ठाउँमा चाहिँ हामीले प्रडक्ट लानुपर्छ। तर मेरो ह्यान्डलुमको भएको कारणले गर्दा मेरो चाहिँ ठण्डा ठाउँमा चाहिँ प्राय जानु पर्यो,
1: ठण्डा ठाउँमा तपाईँको डिमान्ड बेसी।
0: हजुर हजुर,
1: ठण्डा चिजहरू गर्मी जग्गामा प्राय युज हुँदैन, त्यसले गर्दा ठण्डा जग्गामै बेसी बिक्री हुन्छ। र यसको मार्केटिङहरू चाहिँ तपाईँले विशेष गरी यस्तै मेलाहरू त्यस्तैहरूमा गर्नुहुन्छ। र कतिजना हाम्रो आमा दिदी बहिनीहरू जो एसएचजीमा हुनुहुन्छ उहाँहरूले हाम्रो एमजी मार्गमा अब हाम्रो प्रदर्शनीहरू लाग्छ है, जस्तै टुरिज्म फेस्टिभलहरू लाग्छ, त्यस्तै प्रकारले सिक्किमको विभिन्न सहरहरूमा धेरै प्रकारको मेलाहरू लाग्छ, जस्तै अब हाम्रो जोरथाङमा माघे मेला लाग्छ, नाम्चीमा नाम्ची टुरिज्म उत्सवहरू लाग्छ, त्यस्तोमा पनि लगेर उहाँहरूको चिजबिजहरू राखेर बेचेको प्रदर्शनीमा राखेको हामी देख्छौँ। र तपाईँले पनि यसरी हाम्रो विभिन्न बजारहरूमा लगेर त्यसरी राख्नुहुन्छ?
0: हजुर, राखेको छु।
1: र बिक्री पनि हुन्छ?
0: हजुर, मजाले हुन्छ, सेल मजाले हुन्छ।
1: तपाईँले यहाँ हाम्रो एमजी मार्गको जुन फेस्टिभलतिर पनि ल्याउनुहुन्छ?
0: हजुर, ल्याउँछु। हाम्रो चाहिँ यहाँ एमजी मार्गमा चाहिँ तीनटा स्टल देख्छ सेल्फ हेल्प ग्रुपलाई, हामीले प्रडक्ट बनाएर बेच्नु सकेन भने चाहिँ त्यहाँ ल्याएर उहाँहरूलाई जिम्मा दिनुहुन्छ, उहाँहरूले
1: जुनै टाइममा पनि
0: ल्याएर दिँदा हुन्छ, उहाँहरूले बेचिदिनुहुन्छ त्यो सेल्फ हेल्प ग्रुपको लागि राखिदिनु भएको। अन्त अहिले चाहिँ माथि डिएचएचमा माथि 0 पोइन्टमा हामीलाई सिएम साहबले 17 दोकान दिनुभएको छ, आफ्नो प्रडक्ट चाहिँ त्यहाँ लगेर सेल गर्नुपर्ने
1: सबै एसएचजी।
0: हजुर, सेल्फ हेल्प ग्रुप
1: सिक्किम भरिको जुनै एसएचजीले पनि त्यहाँ लगेर
0: छुटाइदिनु भएको छ, एक एकवटा दिनुभएको छ दोकान।
1: तपाईँको जुन अब जुन फिनिस्ड प्रडक्ट हुन्छ है, जुन चिजबिज तपाईँले बनाउनुहुन्छ, यसको विज्ञापनहरू पनि तपाईँले गर्नुहुन्छ कि कस्तो प्रकारले बिक्री हुँदैछ?
0: विज्ञापन म दिदिन फेसबुकतिर हाल्छु,
1: कसैले त आफ्नो ब्लग हुन्छ, कसैले आफ्नो युट्युब च्यानलहरू हुन्छ है, त्यसबाट पनि धेरै प्रकारको विज्ञापन गरेर आफ्नो चिजहरू बेचबिखान गरेको हामी देख्छौँ। र अहिले आएर यो सामाजिक सञ्जालको द्वारा हाम्रो आमा दिदी बहिनीले धेरै प्रकारको बिजनेसलाई अगाडि बढाएर सामाजिक सञ्जाललाई युज गरेर उहाँहरूले धेरै मुनाफा प्राप्त गरेको हामी सुनेका छौँ। र जस्तै तपाईँले अब काम गर्ने राख्नुभयो भने त अब धेरै अब अहिले त रोजगार बढेको छ, उहाँहरूलाई दिँदाखेरि त आफ्नो प्रफिट हुँदैन, त्यसकारण तपाईँले आफ्नै छोरीलाई सहयोगीको रूपमा लिएर काम गर्नुहुँदैछ। तपाईँको जुन ह्यान्डिक्राफ्टको चिजबिजहरू छ यसमा चाहिँ अब पब्लिकबाट डिमान्ड कस्तो छ?
0: पब्लिकबाट डिमान्ड एकदमै बेसी छ, कोही बेला चाहिँ अब उनीहरूको डिमान्ड पनि फुलफिल गर्नु भ्याउँदैन, कोही बेला कता
1: बेसी नै आउँछ डिमान्ड,
0: बेसी नै आउँछ अहिले विन्टरले गर्दाखेरि चाहिँ। म चाहिँ भन्नु भने 12 महिना चाहिँ यतिकै बुनेकै हुन्छु, मेरो हात खाली हुँदैन,
1: कन्टिन्यू
0: हजुर कन्टिन्यू मेरो चाहिँ नन स्टप हो।
1: यदि स्टकमा रह्यो भने तपाईँले एमजी मार्गमा जुन स्टल छ त्यहाँ लगेर दिँदा पनि भयो, होइन भने डिमान्डमै चलिहाल्छ।
0: अन्त हामीलाई अहिले हाम्रो ह्यान्डलुमको डाइरेक्टर सरले भन्नुभएको छ, सेल नभएको चाहिँ उहाँहरूलाई जिम्मा दिँदा पनि उहाँहरूले सेल गरिदिन सक्नुहुन्छ, तर मेरो अहिलेसम्म चाहिँ त्यस्तो चाहिँ छैन, सेल चाहिँ भइरहेको छ।
1: र तपाईँले अब एउटा चिजको जस्तै एउटा स्वेटर बनेको त्यसको मूल्य के हिसाबले राख्नु भएको छ?
0: मूल्य चाहिँ ठुलो स्वेटरको चाहिँ अब लेन्थ हेरी हेरी हुन्छ, लङ स्वेटर मिटरको 3000

0: त्यसको डिजाइनमा पनि फरक पर्छ हजुर. तपाईँको जुन ह्यान्डिक्राफ्टको चिजबिजहरू हुन्छ उहाँहरूले प्रयोग गरेर उहाँहरूकोबाट फिडब्याक प्रतिक्रिया कस्तो पाउनु भएको छ तपाईँले?
1: प्रतिक्रिया चाहिँ राम्रै छ, कसैले कम्प्लेन गर्दैन. मैले यति भने पनि त्यसलाई उहाँले दाम अहिलेसम्म घटाउनु भएको छैन, त्यसको मतलब मेरो प्रडक्ट राम्रो छ, फिनिसिङ राम्रो हुनु पर्यो, टाइमली दिनु पर्यो.
0: एकखेप उहाँहरूले लिएपछि फेरि डिमान्ड गर्नुहुन्छ?
1: हजुर गर्नुहुन्छ.
0: यदि राम्रो छ भने त त्यो चिजलाई फेरि डिमान्ड गर्नुहुन्छ. र आउने दिनमा तपाईँले यो आफ्नो व्यवसाय सम्बन्धी के कस्ता योजनाहरू राख्नु भएको छ त? अगाडि बढाएर लाने अथवा होइन यो व्यवसाय छोडेर म अर्कै गर्ने त्यस्तो सोच छ कि के कस्तो छ तपाईँको फ्युचर प्लान? यो पनि हाम्रा श्रोताहरूमा आज राखिदिनुहोस्.
1: अझै अगाडि बढाएर लाने, यसलाई चाहिँ नछोड्ने, अब सकेसम्म र भएसम्म चाहिँ मलाई म अझै मात्रामा यो मात्र होइन अरूको अरू प्रडक्टहरू पनि बनाएर आफूले जानेको अझै सिकेर अझै मात्रामा अझै बढाएर यसैमा म चाहिँ प्रगति गर्दै लान्छु भन्ने मेरो सोचाइ छ.
0: हजुर हजुर. र कुनै पनि कामहरू गर्दाखेरि अब देख्नेले त सजिलो प्रकारले त सिलाइ बुनाई गर्छ, बेच्छ, पैसा थाप्छ भने त्यो मात्रै देखिन्छ जसले पनि है अब, तर त्योभित्र पनि धेरै प्रकारको समस्याहरू छ, धेरै प्रकारको च्यालेन्जेसहरू भोग्नु पर्दछ. तपाईँले अनुभव गरे अनुसार तपाईँले फेस गर्नुभएको च्यालेन्जेसहरू चुनौतीहरू के कस्ता छन् यो पनि हाम्रा श्रोतामा साझा गरिदिनुहोस् न.
1: यसमा चाहिँ त्यस्तो च्यालेन्जेसहरू चाहिँ छैन, तर त्यस्तै अल्छी गर्ने त्यस्तै नगर्नेहरूले चाहिँ यो गर्दै गर्दैन. यो सिलाइ बुनाइको काम चाहिँ यो चाहिँ झिन्झेटको काम छ, सिक्नु पनि प्रायले मान्दैन. यो चाहिँ एकदम ध्यान दिएर अल्छी नमानी गर्यो भने मात्रै हो. यसलाई अल्छी गर्यो गर्दिन सक्दिन भने अब अहिले त नसक्ने काम के छ र युट्युबमा हेरेर पनि सकिन्छ, ट्रेनिङ पनि जानु पर्दैन. घरमा बसेपछि अहिले त सबैको फोन छ होइन, त्यो फोनमा हेरेर पनि घरमा बसेपछि पनि सिक्नेले चाहिँ सिक्छ तर नसिक्नेले सिक्दैन. म स्टुडेन्ट लाइफमा हुँदा पनि मेरो साथीहरूले प्रायले यो सिकेन काम. अहिले कतिजनासँग म कन्ट्याक्टमा छु मेरो साथीहरू, उहाँहरूले सिकेन तर मैले चाहिँ पुरा खुरुन्दार गरेर सिकेँ. मलाई इन्ट्रेस्ट पनि थियो सानैदेखि.
0: सबैभन्दा पहिले त आफ्नोमा उत्सुकता है, इन्ट्रेस्ट चाहिँ हुनु पर्यो र त कुनै कुरा पनि सिकिन्छ. यदि आफ्नोमा इन्ट्रेस्टै छैन भने कुनै कुरा पनि सिक्न सकिँदैन. र तपाईँले आएको जुन चुनौतीहरूलाई कसरी सामना गरेर अगाडि बढिरहनु भएको छ? अब कोही बेला अब डिमान्ड भनेको जस्तो डिमान्ड हुँदैन, कोही बेला स्टक धेरै बस्छ, राम्रो बिक्री हुँदैन, कोही बेला आफू भ्याइँदैन, त्यस्तो खालको चुनौतीहरू आउँछ र त्यसलाई कसरी सामना गरेर आफ्नो यो व्यवसायलाई अगाडि बढाइरहनु भएको छ?
1: अब हाम्रो चाहिँ सामानहरूमा चाहिँ अब एक्सपायर डेटहरू हुँदैन, त्यसले गर्दा हाम्रो अहिले बनाएको सामानहरू अब अर्को पालि सामान पनि राख्दा त्यो ड्यामेजहरू अब मुसाहरूले खाएन भने त्यतिकै प्याकिङ गरेर राख्दाखेरि त्यसमा त्यस्तो केही आउँदैन. हामीलाई चाहिँ त्यस्तो केही पनि छैन, त्यो बिग्रेर जान्छ अब डेट एक्सपायर भयो भन्ने छैन. त्यस्तो चाहिँ राम्रै छ.
0: कुनै प्रकारको डेट एक्सपायरीको त्यस्तो सामना छैन,
1: त्यो केही छैन.
0: जस्तै कतिजना हाम्रो आमा दिदी बहिनीहरूले अचारको व्यवसाय गर्नुहुन्छ, उहाँहरूले 3 महिना भएपछि त्यो अचार डेट एक्सपायर भएर कति बिग्रेर जान्छ, उहाँहरूको लस्ट हुन्छ. तर तपाईँले जुन यो सिलाइ बुनाइको काम गर्नुहुन्छ यो चाहिँ अब कुनै रङ गएन, मुसाले खाएन भने कुनै एक्सपायरी डेट छैन.
1: यो चाहिँ फेरि यो सिलाइ बुनाइको जुन काम छ यो चाहिँ अब कसैले गर्नु चाहन्छ भने चाहिँ कम्तीबाट पनि स्टार्ट गर्दा हुन्छ. 500 स्टार्ट गरेर त्यसलाई बिजनेस बढाउँदै लान्छु भन्दा नि हुन्छ. त्यसको लागि चाहिँ धेरै एमाउन्ट पनि चाहिँदैन, तर अलिकति आफूमा जाँगर हुनु पर्यो, दुःख गर्नु पर्यो. दुःख नगरी त केही हुँदैन,
0: परिश्रम त अवश्य
1: गर्नु पर्यो.
0: जहाँ परिश्रम छ त्यहाँ अवश्य सफलता छ. त्यसै कारण भनिन्छ कि यदि परिश्रम छ भने सफलता चाहिँ आफै मजबुर भएर आउँछ अरे. त्यसकारण हामीले चाहिँ परिश्रमलाई चाहिँ पहिली प्राथमिकता दिनु पर्यो. र तपाईँले यो बेचबिखान गरेर महिनावारी अथवा सालाना कति जस्तो इन्कम गर्नुहुन्छ?
1: महिनावारी यतिखेर भन्नु भने चाहिँ बुन्नु भ्याएर अर्काको ठिक टाइममा दिनु सक्यो भने चाहिँ 30,000-40,000 मन्थली हुन्छ
0: यो बेचबिखान.
1: हजुर हजुर, मन्थली चाहिँ त्यति हुन्छ. घरमा बसी बसी आफ्नो घरको काम सकेर भए पनि त्यति हुन्छ.
0: त्यसमा आफै घरमा बस्न पायो, कहीँ टाढो जानु परेन, कुनै
1: स्यालेरी दिनु परेन.
0: 30,000-40,000 महिनी पछि सालाना तपाईँको 3.5 लाख लगभगको आमदानी हुन्छ.
1: हजुर हुन्छ.
0: यो भनेको अति राम्रो इन्कम हो. एउटा अहिले सानो काम गर्नुभन्दा त यस्तो खालको व्यवसाय गर्यो भने त्यसमा जित्छ है. र तपाईँ यो पेसा यो व्यवसायदेखि बाहिर अरू व्यवसाय पनि गर्नुहुन्छ कि गर्नुहुन्न?
1: म गर्दिन, मेरो
0: मुख्य व्यवसाय नै
1: यही नै हो. अब ह्यान्डलुमकै सामानहरू राख्छु दोकानमा, अन्त यताउता अब यो गरिकन चाहिँ यताउता हिँड्दाखेरि कसैलाई अब भाडाहरू माग्नु परेन, हस्बेन्डसँग पनि निर्भर हुनु परेन. आफ्नो लागि चाहिँ आफै चलिरहेको छु भन्नु न,
0: आफ्नै परिश्रम.
1: हजुर, आफ्नै परिश्रमले
0: चलिरहेको छ,
1: माग्नु परेको छैन.
0: हजुर, त्यसकारण भनिन्छ नि परिश्रमको फल मिठो हुन्छ भनेर है. तपाईँले पनि आफ्नो परिश्रमलाई प्रयोग गरेर राम्रो आय स्रोत बनाउनु भएको छ. यदि हामीले पनि अब सुनेका छौँ कि कमिला जस्तो परिश्रमी र मौरी जस्तो सृजनशील भयो भने मनुष्यको जीवन अवश्य पनि सुखदायी हुन्छ, सफल हुन्छ भन्ने सुनेका छौँ. र तपाईँले यही कुरालाई अनुसरण गरेर आफ्नो जीवनमा यथार्थ रूपमा उतार्नु भएको छ र तपाईँको व्यवसाय अति राम्रो

0: चल्दै गइरहेको छ है, र हामी कार्यक्रमको लगभग अन्त्य अन्त्यमा आइपुग्न लागेका छौँ। र तपाईँ एक अनुभवी उद्योगी भएको नाताले तपाईँले जति पनि अनुभव गर्नुभयो र अहिलेको गाउँ समाजमा धेरै भाइ बहिनीहरू बेरोजगार भएर हिँडिरहनु भएको छ कामको खोजीमा है, उहाँहरूलाई अथवा हाम्रो रेडियो सुनेर बस्नुहुने श्रोताहरू हुनुहुन्छ उहाँहरूलाई, सँगसँगै हाम्रा गाउँ समाजमा जति पनि रहेका दिदी बहिनीहरू अरू व्यवसाय गर्नेहरूलाई तपाईँको तर्फबाट केही सल्लाह सुझाव राख्नु पर्दा के कस्तो सल्लाह सुझाव राख्नुहुन्छ पनि बताइदिनुहोस् न।
1: म चाहिँ यही भन्न चाहन्छु कि अब कतिजना अब गभर्मेन्ट जबमा मात्रै कुद्नुहुन्छ है, त्यो भनेपछि दुःख गर्नु पर्यो हुन्छ हुँदैन, तर यो चाहिँ घरमा बसी बसी तपाईँहरूले गर्नु सक्नुहुन्छ, यो चाहिँ कम्ती एमाउन्टबाट पनि गर्नु सकिन्छ। यसमा चाहिँ अल्छी नमानिकन गर्नुभयो भने यसलाई अझै बढाउँदै लानु भने अझै राम्रो हुन्छ। अझै भर्खरको बहिनीहरूले भनौँ न नानीहरूले सिक्यो भने चाहिँ अझै राम्रो हुन्छ, अझै उहाँहरूले अझै युट्युबतिर हेरेर कता कता हेरेर धेरै चिजहरू अब वेस्टेज सामानहरू पनि के सामानहरू बनाउनु सक्नुहुन्छ। यो चाहिँ एकदमै यसमा चाहिँ अब इम्प्लोइजहरूको चाहिँ के हुन्छ भने अब त्यही स्यालेरीमा बसिबस्नुपर्छ। यसमा चाहिँ अब बिजनेस भनेको चाहिँ आफूले बढाउँदै लाँदा नि हुन्छ, यो चाहिँ आफ्नो खुसीमा चल्ने हो, आफूले जहीँ जान्छु भन्दा नि पायो, यति गरेर यहाँ हिँड्छु भन्दा नि पायो, यो चाहिँ एकदमै मलाई चाहिँ एकदमै राम्रो लागेको छ, मेरो लागि चाहिँ एकदमै अति नै उत्तम छ। यो चाहिँ मैले जुन यो प्रोफेसन चुनेको छु यो चाहिँ मेरो लागि चाहिँ एकदमै राम्रो छ, अनि म चाहन्छु अरूहरूलाई पनि यसले चाहिँ राम्रै हुन्छ।
0: र आउने हाम्रो भाइ बहिनीहरूले पनि यस्तै खालको पेसा चुनेर आफ्नो जीवनमा अघि बढेर गए भने अवश्य पनि उहाँहरूले सफलता प्राप्त गर्नुहुन्छ र एउटा व्यवसायको रूपमा उहाँहरूले लिन सक्नुहुन्छ, र यसको लागि कुनै धेरै इन्भेस्टमेन्ट पनि गर्नु परेन, कम्ती इन्भेस्टमेन्ट गरेर पनि धेरै मुनाफा प्राप्त गर्न सकिन्छ। हजुरले अति महत्वपूर्ण जानकारीहरू प्रस्तुत गरिदिनु भयो र आज हजुरले यति टाढोबाट आएर आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिई कटिङ टेलरिङ साथसाथै यो हेन्डिक्राफ्टको चिजबिजहरू कसरी बनाइन्छ, कहाँ लगेर बिक्री हुन्छ, कस्तो छ यसको डिमान्ड, यस विषयमा महत्वपूर्ण जानकारी प्रस्तुत गरिदिनु भयो र हजुरले आफ्नो व्यस्त समयलाई हाम्रो आकाशवाणी गान्तोकमा आज दिनुभएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र आउने दिनमा पनि हजुरको व्यवसाय यसरी नै अघि बढेर जाओस्, धेरै मुनाफा प्राप्त होस् र आउने दिनमा धेरै मान प्रतिष्ठा बढेर हजुरको व्यवसायले धेरै राम्रो राम्रो कामहरू गरेको सुन्न पाइयोस् भन्ने शुभकामना दिँदै व्यस्त समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी हाम्रो आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद र आउने दिनमा पनि हजुरसँग यस्तै भेटघाट गरी जानकारीहरू प्रस्तुत गर्नेछौ र आउनुहोस् श्रोता अब एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

हजुर, यसै लोकगीतका साथसाथै आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा हुन लागिरहेको छ। अर्को प्रस्तुतिमा हामी पुनः भेटघाट गरी यस्तै विभिन्न जानकारीहरू गर्ने नै छौं भन्दै आजलाई भने यस ग्रामीण कार्यक्रमबाट कार्यक्रम संचालक म धर्मदास शर्मा पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगा हर्स तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुन्नुहोस् मौसम सम्बन्धित सामान्य जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार गान्तोक तथा वरपरका क्षेत्रको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस एवं वर्षा 53.6 मिलिमिटर रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसम सम्बन्धित पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै एक दुई ठाउँहरूमा हल्का वर्षा रहने सम्भावना रहेको सोही विभागले जनाएको छ।
1: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
2: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीक मई 2026 साझा 6:55 मिनटमा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

जुडित नाम्चो र यस विषयमाथि हामी माथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। पुनः सुन्नुहोला 03592201171। सूचना पूरा भयो।

श्रोता अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 अन्तर्राष्ट्रिय परिवार दिवसको पूर्व सन्ध्यामा हिन्दीमा एक वार्ता। विषय छ परिवार हो साथ तो चिन्ता की क्या बात। यसै गरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत रहेको छ। 7:25 सुनाउनेछौ नेपाली समाचार। त्यसपछि पाश्चात्य संगीतको कार्यक्रम रहेको छ 7:35। श्रोता 8:05 हामी सुनाउनेछौ पंकज उदासको आवाजमा रहेको केही गीत गजल। श्रोता यसै गरी 8:27 चलचित्र निर्माता त्रिवेणी राईसँग लिएको एक अन्तर्वार्ता रहेको छ। 8:45 अनि बेलुकीको 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम देशव्यापी अन्तर्दृष्टि रहेको छ भने रात्रिको 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसै गरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू पनि समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोतालाई अब हामी बिहानको हाम्रो प्रथम अधिवेशनका कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। भोलि बिहानको ठीक 6:30 हामी उपस्थित हुनेछौ मंगल ध्वनिका साथमा। 6:35 कार्यक्रम भक्ति प्रभात, तत्पश्चात आकाशवाणीको दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दी समाचार सुनाउनेछौ 6:55 अनि 7 भने 7:05 सुनाउनेछौ कार्यक्रम गोल्डन मेलोडिस। त्यसपछि पूर्वोत्तर क्षेत्र कर्सेङ केन्द्रबाट समाचार सुनाउनेछौ नेपाली समाचार सुनाउनेछौ 7:25 भने 7:35 कार्यक्रम प्रणाम सिक्किम।

0: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार। क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा केही क्षण प्रतीक्षा गर्नुहोला।
1: यो आकाशवाणी गान्तोकको प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

0: केंद्रीय पूर्वोत्तर क्षेत्र विकास तथा संचार मंत्री ज्योतिरादित्य सिंधिया आज तीन दिने औपचारिक भ्रमणमा सिक्किम आइपुग्नुहुनेछ। भ्रमणको क्रममा वहाँले राज्यमा चलिरहेका प्रमुख पूर्वाधार पर्यटन र कनेक्टिभिटी परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। निर्धारित कार्यक्रम अनुसार केन्द्रीय मन्त्री साँझ 7 बजेतिर बागडोगरा विमानस्थलमा आइपुगेपछि दक्षिण सिक्किमको नाम्चीको लागि प्रस्थान गर्नुहुनेछ। भोलि श्री सिन्धियाले सिक्किमको एकमात्र चिया बगान र राज्यको प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक तिमी चिया बगानको भ्रमणबाट आफ्नो कार्यक्रम थाल्नुहुनेछ। वहाँले याङगाङमा निर्माणाधीन भालेढुङ्गा रोपवे परियोजनाको निरीक्षण गर्नुहुनेछ र पर्यटन पूर्वाधार परियोजनाको प्रगतिको समीक्षा पनि गर्नुहुनेछ। अन्य कार्यक्रमहरू साथै केन्द्रीय मन्त्रीले गान्तोकमा 51 राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिको रूपमा भाग समेत लिनुहुनेछ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो सरकारी काफिलामा सवारी साधनको संख्या 50% घटाउने निर्णय गर्नुभएको छ, जसले प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको अपीलको सन्दर्भमा इन्धनको बचतमा उल्लेखनीय योगदान पुर्याउनेछ। सम्भव भएसम्म 50% कर्मचारीहरूको लागि वर्क फ्रम होम अर्थात घरबाटै काम गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ। श्री तामाङले एक वर्षका लागि विदेश यात्रा स्थगित गर्न साथै शनिबार र आइतबारलाई गैर कार्य दिवसको रूपमा कायम राख्न सुझाव दिनुभयो, जसमा सरकारी सवारी साधनहरू चल्ने छैनन्। यस सम्बन्धमा गृह विभागले छुट्टै विस्तृत सूचना जारी गर्नेछ। भारतीय निर्वाचन आयोग ईसीआईले मतदाता सम्बन्धी रेकर्डहरू अध्यावधिक र सुदृढ़ गर्ने राष्ट्रव्यापी अभ्यासको एक भागको रूपमा सिक्किम लगायत 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर सञ्चालन गर्न आदेश दिएको छ। संशोधन अभ्यासको उद्देश्य आगामी चुनाव अघि मतदाता विवरणहरू प्रमाणित र अध्यावधिक गरेर मतदाता नामावलीमा शुद्धता र पारदर्शिता सुनिश्चित गर्नु हो। यस प्रक्रियामा योग्य मतदाताहरू थप्ने, दोहोरिएका वा अयोग्य प्रविष्टिहरू हटाउने र आवश्यक भएमा वर्तमान रेकर्डहरूमा सुधार गर्ने समावेश हुनेछ। रिपोर्टहरू अनुसार एसआईआर चरण 3 अभ्यास धेरै राज्यहरू र केन्द्रशासित प्रदेशहरूमा निर्वाचन आयोग र स्थानीय निर्वाचन अधिकारीहरूको पर्यवेक्षणमा गरिनेछ। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 2 दिने औपचारिक भ्रमणका लागि आउने सम्भावना छ। वहाँ 26 मेमा सिक्किम पुग्ने अपेक्षा गरिएको छ। श्रीमती मुर्मूले 27 तारीक बिहान भारत चीन सीमावर्ती नथुला क्षेत्रको भ्रमण गर्नुहुने र त्यसपछि सोही दिन सिक्किम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा जाने सम्भावना छ। राष्ट्रपतिले राज्यको भ्रमणको क्रममा धेरै सरकारी कार्यक्रमहरूमा पनि भाग लिने अपेक्षा गरिएको छ। अतिरिक्त जिल्लापाल विकासको कार्यालयद्वारा आयोजित रोजगार र आजीविका मिशन ग्रामीणका लागि विकसित भारत ग्यारेन्टी फर रोजगार वीबीजी रामजी सम्बन्धी परिचय सत्र आज पाकिमको रर्बन कम्प्लेक्समा सम्पन्न भयो। कार्यक्रमको उद्देश्य पञ्चायती राज संस्थाका पदाधिकारीहरूलाई वीबीजी रामजी ऐनका प्रावधानहरूसँग परिचित गराउनु र नयाँ मापदण्डहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न ग्राम पञ्चायत एकाईहरूलाई मार्गदर्शन गर्नु थियो। भेलालाई सम्बोधन गर्दै एडीसी विकास साङ्गे ग्याछो भुटियाले पानीसँग सम्बन्धित कामहरू मार्फत पानी सुरक्षा, ग्रामीण पूर्वाधार विकास, जीविकोपार्जनसँग सम्बन्धित पूर्वाधार र चरम मौसमी घटनाहरूका लागि न्यूनीकरण कार्यहरू जस्ता मिशनका प्रमुख केन्द्रित क्षेत्रहरूलाई प्रकाश पार्दै के जानकारी दिए भने मनरेगालाई अब वीबीजी रामजी ढाँचा अन्तर्गत पुनर्संरचना गरिएको छ। भारत सरकारको उन्नति 2024 योजना अन्तर्गत लगानीकर्ता र उद्योग पहुँच कार्यक्रम वाणिज्य तथा उद्योग मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग डीपीआईआईटीले आज गान्तोकमा संवाद कार्यक्रमको आयोजना गर्यो। डीपीआईआईटीका निर्देशक अनिन्द्य भट्टाचार्य कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमोंग सुत गोंग तक गुम सुत लन उगिन नोकप लम सेनंग ओ

श्रोता, यो सुनोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचेगाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171 अथवा 03592201171। सूचना पूरा भयो। श्रोता, कार्यक्रमलाई अघि बढ़ाउने क्रममा कार्यक्रमको हामी अघिल्लो प्रस्तुति सुनाउन गइरहेछौ गायक कलाकार प्रिना एवं प्रभाको युगल आवाजमा। यसको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ याङयाङ दक्षिण सिक्किमबाट नीलम कार्की, ही बर्मेक पश्चिम सिक्किमबाट कृतिका दाहाल, लिङ्मो दक्षिण सिक्किमबाट विनम दवाड़ी, विद्या दवाड़ी, प्रकाश निरौला, मिलन निरौला, गान्तोक 5 माइलबाट प्रतीक्षा शर्मा, लीना सुब्बा, खेन्डुप लेप्चा एवं गान्तोकबाटै दिनेश सुब्बाले पनि यो गीत सुन्न चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् नेपाली अनुरोध संगीत कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

श्रोता, यदि तपाईको रेडियो सेट अंश भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं।

कार प्रेम ध्वजको एकल आवाजमा यसको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ तादुङ गान्तोक सिक्किमबाट दिव्या शर्मा, विनायक अधिकारी, अनुप अधिकारी, रमन शर्मा, निकिता छेत्री, नीरज शर्मा एवं गणेश नेउपानेले पनि यो गीत सुन्न चाहनुभएको छ चा।

श्रोता नेपाली अनुरोध कार्यक्रमको अन्तिम प्रस्तुति हामी सुनाउन गइरहेछौ गायक कलाकार नारायण गोपालको एकल आवाजमा। यसको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ नाम्ची दक्षिण सिक्किमबाट ज्योति सुवेदी। उहाँले यो गीत सम्पूर्ण आफूसँग पढ्ने साथीहरूलाई सुनाउन चाहनु भएको छ भने आफू पनि सुन्न चाहनु भएको छ। यसै गीतको निम्ति अर्को हाम्रो श्रोता हुनुहुन्छ जसले फरमेश पठाउनु भएको छ पाक्योङ पूर्व सिक्किमबाट लक्षणा ठाकुर।

0: हर्षसित यसै गीतका साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब सुनाउन गइरहेछौं नेपाली समाचार।
1: यो आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। शुरू गरौं आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुने, प्रधानमन्त्री मोदीले भोलि यूएई राष्ट्रपतिसँग भेट गर्नुहुने, एनडीआरएफले 20 वर्षमा जीवन जनताको विश्वास जित्न केन्द्रीय मन्त्री ज्योतिरादित्यनाथ सिन्धिया आजदेखि 3 दिने सिक्किम भ्रमणमा, अनि सिक्किममा 50% सरकारी कर्मचारीलाई वर्क फ्रम होम लागू गरिने समाचार विस्तारमा।

0: राष्ट्रपति द्रौपदी मुर्मू आगामी मे 27 सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा सहभागी हुनुहुने भएको छ। विश्वविद्यालयका अनुसार समारोहमा सन् 2023-24 ब्याचका विद्यार्थीहरूलाई डिग्री प्रदान गरिनेछ। कार्यक्रममा विभिन्न शैक्षिक तथा प्रशासनिक अधिकारीहरू पनि सहभागिता रहने बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा युएईका राष्ट्रपति मोहम्मद बिन जायद ई नयनसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा रणनीतिक, आर्थिक तथा प्रविधि साझेदारीलाई थप सुदृढ़ बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भारत र युएई बीच ऊर्जा, रक्षा, व्यापार तथा प्रविधि क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ। दुवै देशले सन् 2032 द्विपक्षीय व्यापार 200 अरब डलर पुर्याउने लक्ष्य लिएका छन्। युएई भारतको दोस्रो ठूलो निर्यातक गन्तव्य रहेको छ, साथै त्यहाँ 40 लाख भन्दा बढी भारतीय बसोबासो तथा कार्यरत छन्। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रिय विपद प्रतिक्रिया बलले 20 वर्षको छोटो अवधिमै देशका 140 करोड़ जनताको विश्वास जित्न सफल भएको बताउनु भएको छ। गाजियाबादमा आयोजित राष्ट्रपति कलर समारोहमा उहाँले विपदका बेला एनडीआरएफ घटनास्थल पुग्दा नागरिकले राहतको महसुस गर्ने बताउनुभयो। उहाँले एनडीआरएफले हजारौं सुरक्षाकर्मी, नागरिक सुरक्षा कर्मचारी र स्वयंसेवकलाई तालिम दिएको जानकारी दिँदै विपद व्यवस्थापन क्षेत्रमा भारत विश्व स्तरमा अग्रिन बनेको उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: एनडीआरएफ को राष्ट्रपति निशान का सम्मान दिया गया, वो हम सब के लिए गौरव और प्रतिष्ठा की बात। ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया।
0: पूर्वोत्तर क्षेत्र विकास तथा संचार मंत्री ज्योतिरादित्य सिन्धे आज राति 3 दिने भ्रमणका लागि सिक्किम आइपुग्नुहुनेछ। भोलि उहाँले तिमितारको स्थित सिक्किम राज्य विश्वविद्यालयको भ्रमण गर्नुको साथै नाम्ची पर्यटन सर्किट, पीएम डिभाइन अन्तर्गत भालीढुङ्गाको स्काईवक परियोजना तथा गान्तोक स्थित अर्किडेरियम परियोजनाको समीक्षा गर्नुहुनेछ। शनिबार उहाँले नथुला भ्रमण गरी कैलाश मानसरोवर यात्रा सम्बन्धित पर्यटक पूर्वाधार परियोजनाको निरीक्षण गर्नुहुनेछ। साथै उपराष्ट्रपति सीपी राधाकृष्णनसँगै सिक्किम राज्य स्थापना दिवस कार्यक्रममा सहभागी भई विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुहुनेछ। रक्षा राज्य मन्त्री सञ्जय सेठले अपरेशन सिन्दूर भारतको महत्वपूर्ण सफलता भएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित कलम एण्ड कवच कार्यक्रममा उहाँले स्वदेशी हतियार र प्रणाली प्रयोग गर्दै भारतले छिटो र समान वयक क्षमता प्रदर्शन गरेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक भारतले विज्ञान र सैन्य शक्तिलाई सँगसँगै अघि बढ़ाइरहेका तथा साइबर र अन्तरिक्ष जस्ता नयाँ चुनौती सामना गर्न प्रविधि र आत्मनिर्भरमा जोड़ दिइरहेको बताउनुभयो। कार्यक्रममा रक्षा क्षेत्रको विकास, प्रविधि, नवप्रवर्तन तथा आत्मनिर्भर भारत सम्बन्धित विषयमा छलफल भइरहेको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यमा खर्च घटाउने उपाय लागू गर्न विभिन्न विभागलाई निर्देशन दिनुभएको छ। गान्तोकमा आज वरिष्ठ अधिकारीहरूसँगको बैठकमा उहाँले 50% सरकारी कर्मचारीलाई वर्क फ्रम होम लागू गर्ने निर्देशन दिनुभयो। मुख्यमन्त्री तामाङले सरकारी कर्मचारीको विदेश भ्रमण 1 वर्षका लागि स्थगित गर्न तथा शनिबार र आइतबारलाई विदाका रूपमा कायम राख्न पनि निर्देशन दिनुभयो। उहाँले राज्यका सबै जिल्लामा अड इवन सवारी नियम लागू गर्न र सरकारी सवारी प्रयोग गरी अन्तर जिल्ला तथा राज्य बाहिर यात्रा गर्न रोक लगाउन पनि निर्देशन दिनुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा ब्रिक्स बैठकमा सहभागी विभिन्न देशका विदेश मन्त्रीहरूसँग भेट गर्नुभएको छ। भेट गर्नमा रूसका विदेश मन्त्री, इरानका विदेश मन्त्री, दक्षिण अफ्रिका र ब्राजिलका विदेश मन्त्रीहरू पनि रहेका छन्। यसअघि विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्व शान्ति, संवाद र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो,
2: Our discussions must advance.

0: sustainable development while upholding principles of equity and common but differentiated responsibilities. Technological advancements are reshaping the global landscape. It can be leveraged for good governance and inclusive growth. Peace and security remain central to the global order. Recent conflicts only underline the importance of dialogue and diplomacy. There is also a deeply shared interest in strengthening cooperation against terrorism.
1: भारत निर्वाचन आयोगले विशेष संलग्न मतदाता नामावली पुनर्वालोकनको तेस्रो चरण घोषणा गरेको छ। यो प्रक्रिया चरणबद्ध रूपमा 16 राज्य र 3 केन्द्रशासित प्रदेशमा सञ्चालन गरिने जनाइएको छ। यस चरणमा आन्ध्र प्रदेश, कर्नाटक, महाराष्ट्र, पंजाब, सिक्किम लगायत विभिन्न राज्य समावेश छन्। साथै दिल्ली, चण्डीगढ़ तथा दादर र नगर हवेली तथा दमन र दीव पनि यस अभियानमा समेटिएका छन्। निर्वाचन आयोगका अनुसार देशभर मतदाता नामावलीलाई सही व्यवस्थित तथा नयाँ विवरण अनुसार सुधार गर्न यो अभियान सञ्चालन गर्ने लागिएको हो। भारतले ओमानको तट नजिक भारतीय झण्डावाहक जहाजमाथि भएको आक्रमणलाई अस्वीकार्य जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले व्यापारिक जहाज र नागरिक नाविकलाई निशाना बनाइएको प्रति दुःख व्यक्त गर्दै जहाजमा रहेको सबै भारतीय चालक दलका सदस्य सुरक्षित रहेको जानकारी दिनुभयो। भारतले व्यापारिक जहाजमाथि आक्रमण नगर्न तथा समुद्री व्यापार र आवागमन अवरोध नगर्न पनि आग्रह गरेको छ। सरकारले देशभर कच्चा तेल, एलपीजी र प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति भइरहेको जनाएको छ। पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले एलपीजी वितरण सामान्य रहेको र कुनै समस्या नरहेको बताउनुभयो। यसैबीच ओमानको समुद्री क्षेत्रमा दुर्घटना परेको भारतीय जहाजका 14 भारतीय चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको सरकारले जनाएको छ। रूसका विदेश मन्त्री सर्गिक ल्याभ्रोभले आज नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा विदेश मन्त्री ल्याभ्रोभले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदी बीच गत वर्ष भएको भारत रूस वार्षिक शिखर सम्मेलनपछि द्विपक्षीय सहकार्यमा भएको प्रगतिबारे जानकारी दिनुभएको थियो। भेटमा युक्रेन र पश्चिम एसियाको अवस्था लगायत विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री मोदीले समस्या समाधानका लागि संवाद र कूटनीतिमा जोड़ दिँदै राष्ट्रपति पुटिनलाई आफ्नो शुभकामना सन्देश पठाउनु भएको छ। सिक्किमले राष्ट्रिय पञ्चायत पुरस्कार 2025 अन्तर्गत गरीब मुक्ति तथा जीविकोपार्जन प्रवर्धन विषयमा राष्ट्रिय सम्मान प्राप्त गरेको छ। मिनिस्ट्री अफ पञ्चायती राजले घोषणा गरेको पुरस्कार अन्तर्गत गेलजिङ जिल्लाको गेजिङ अम्चुङ ग्राम पञ्चायतले पोभर्टी फ्री एण्ड इन्हेन्स लाइभलीहुड्स पञ्चायत श्रेणीमा तेस्रो स्थान हासिल गर्दै 50,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्ने भएको छ। पञ्चायतले मौरी पालन, बाँसका सामग्री निर्माण, जैविक खेती, बगैंचा खेती तथा स्वरोजगार कार्यक्रम मार्फत ग्रामीण जीविकोपार्जन सुधारमा योगदान दिएको बताएका छन्। पुरस्कार वितरण समारोह आगामी जुन 3 नयाँ दिल्लीमा आयोजना हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। भेटमा दुवै नेताले हेम्रुज जालमुर खुल्ला राख्नुपर्नेमा सहमति जनाएका छन्। राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्ने बताउनुभयो भने राष्ट्रपति ट्रम्पले अमेरिका चीन सम्बन्धी अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा व्यापार लगानी तथा क्षेत्रीय अवस्थाबारे पनि छलफल भएको बताइएको छ। राष्ट्रपति ट्रम्प 3 राजकीय भ्रमणका लागि चीनमा रहनु भएको छ। इण्डियन प्रिमियर लीग आईपीएल धर्मशाल स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियममा पंजाब किंग्स र मुम्बई इण्डियन्सको खेल शुरू भएको छ। हिजो रायपुरको शहीद वीर नारायण सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरूले कोलकाता नाइट राइडर्सलाई 6 विकेटले पराजित गरेको थियो। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा सहभागी हुने। प्रधानमन्त्री मोदीले भोलि युए

त्यही राष्ट्रपतिसँग भेट गर्नुहुने। एनडीआरएफले 20 वर्षमा जनविश्वास जितेको अमित शाहको भनाई। केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि 3 दिने सिक्किम भ्रमणमा, अनि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा लागू गर्ने निर्देशन। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, समाचार पूरा भयो।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
1: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौ सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारेमा।

सुन्न नभुल्नुहोला यो आइतबार 17 मई 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

श्रोताहरूले भर्खरै सुनिरहनु भएको थियो पाश्चात्य संगीतको कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगा हर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ पंकज उदासको आवाजमा रहेको केही गीत गजल।

0: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
1: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा योपल्ट हामी कुरा गर्नेछौं सिक्किममा बसोबासो गर्ने सुनवार अथवा सुनवार मुखियाहरू बारे।

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीक मई 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

मिडियम वेबको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुर हामीलाई सुनिरहनु भएको छ। श्रोता समय रात्रिको 10 बजी सकेको छ र यो समय हो हाम्रो हजुरलाई विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गराउने। त आउनुहोस् यस हिन्दी फिल्मी गीतहरूको कार्यक्रम सुनिरहनु भएका सबै संगीत प्रेमी श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत जनाउँदै कार्यक्रमको पहिलो प्रस्तुति हामी सुनाउन गइरहेछौं। फिल्म सदक दोबाट गायक कलाकार जुबिन नौटियालाको एकल आवाजमा।

श्रोता, यो सुनोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचेगाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडिथ नाम्च्यो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171। पुनः सुन्नुहोला 03592201171। सूचना पूरा भयो। श्रोता, विभिन्न हिन्दी फिल्मका गीतहरू सुनाउने क्रममा कार्यक्रमको अघिल्लो प्रस्तुति हामी सुनाउन गइरहेछौ। फिल्म वान नाइट स्ट्यान्डबाट गायक कलाकार अरिजित सिंह र साथीहरूको आवाजमा।

श्रोता यदि तपाईको रेडियो सेट अन छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट विभिन्न हिन्दी फिल्मका गीतहरू कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं फिल्म आर्टिकल 15 बाट गायक कलाकार अरमान मलिकको एकल आवाजमा।

श्रोता कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अघिल्लो प्रस्तुति हामीले लिएका छौं फिल्म कृष्ण कटेजबाट गायक कलाकार विशालको एकल आवाजमा।

श्रोताहरूले सुनिरहनुभयो बाजीगरबाट गायक कलाकार विनोद राठौर र अल्का यज्ञको युगल आवाजमा। हस् श्रोता, यसै गीतको साथमा आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछन्। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौं भन्ने बाचाका साथ अहिलेलाई भने आफूलाई सम्पूर्ण आकाशवाणी टीम बिदा चाहन्छौ। बिदा दिनुहोस्। नमस्ते। शुभरात्री। जय हिन्द।